दसैँमा सिजु ब्रान्ड तथा सिजु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टटलर वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजु भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजु।

परिवारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 1,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% इएमआई नागरिकता भएको छ। सेन्से 18 बजी उज्यालो आउँछ।
1: नेपाली खबरमा अब बाँकी खबर। बजारमा उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइनु भएको छ। दशमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्ने व्यवस्था गर्ने तयारी गरिएको हो। कटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका विभिन्न 6 स्थानबाट उपभोक्ताले ग्यास सिलिण्डर साट्न सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
2: सरकारले 8 देखि 11 असोजसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गरेको हो।
1: नेपाल सरकारले नागरिकलाई चाडपर्वको समयमा सहज, सुरक्षित र भयमुक्त वातावरण सृजना गर्न तथा प्रशासनिक सेवालाई थप पारदर्शी र प्रविधि मैत्री बनाउन सबै निकायलाई क्रियाशील गराएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले शुक्रबारको साप्ताहिक प्रेस ब्रिफिङमा असममा चाडपर्वलाई मध्यनजर गर्दै बजार अनुगमन र शान्ति सुरक्षालाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा रहेको जानकारी दिएको छ। चाडपर्वमा अत्याधिक चाप हुने क्षेत्रमा शान्ति सुरक्षा, सवारी साधनको प्राविधिक परीक्षण, भाडादार अनुगमन, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कड़ाईका साथ पालना गराउने व्यवस्था समेत मिलाइएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे दृढ़ कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लुकबहादुर पौडेल छेत्रीले गृह कार्य भइरहेको जानकारी दिनुभयो। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा भ्रमण हुने प्रवक्ता छेत्रीको भनाइ छ।
1: पार्टीबाट कार्यबलमा परेका नेताहरूसँग मिलेर छुट्टै समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेका वरिष्ठ नेता झलनाथ खनालमाथि नेपाली कम्युनिष्ट पार्टी नेकपाले तत्काल कार्यवाही नगर्ने भएको छ। खनालको धारणा सुनेपछि मात्रै आवश्यक निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ। शुक्रबार प्रेस डाँडामा बसेको केन्द्रीय संयोजन समिति

0: न्यूनतम तलब 2000 रिंगिट पाउने प्रधानमन्त्री दत्तुक श्री अनवर इब्राहिमले बताएका छन्। मलेसियामा यसअघि न्यूनतम तलब 1700 रिंगिट थियो। तलब बढ़ाउने निर्णयबाट 40 लाख भन्दा बढ़ी श्रमिक लाभान्वित हुने मलेसिया सरकारले जनाएको छ।
1: काशीको पोखरा महानगरपालिका 28 ओखले स्थित वीरमा हिजो बिहान स्कूल बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 स्थानीयवासीको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति समेत गठन गरेको छ। करिब 6:30 बजेतिर माछ थानाबाट कालिका इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थी लिएर जाँदै गरेको गदे खत 1417 नम्बरको बस ओखलेको वीरमा दुर्घटनामा परेको थियो।

0: को एकमात्र डीटीएच सेवा डिस्कनेक्ट
1: देश हो खुशी को कनेक्शन
2: एमबीएल सर्वसुलभ आवास कर्जा
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो

0: पर्वमा सुजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको
1: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरबको रियाद विमानस्थलमा हुथी समूहले आक्रमण गर्दा तीनजनाको मृत्यु भएको छ। साउदी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छन्।
2: अब खेल खबर। सरकारी जापानको आइची नागायामा भएको विश्व संस्करणको एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्नुभएको छ। मन्त्री परिषद बैठकले खेलाड़ी प्रशिक्षक र व्यवस्थापनलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिनुभएको हो। एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। राष्ट्रिय खेलकुद विकास नियमावली 1979 ओलम्पिक एसियाली खेलकुद जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाड़ीले पाउने पुरस्कारको व्यवस्था छ।
1: अब विचार विश्लेषणको पालो। मासुमा आत्मनिर्भरताको सवाल शीर्षकमा स्वदेश मणि पोखरेलको विचार कान्तिपुरमा छापिएको छ। नेपालमा खसी बोका उत्पादन बढ़ेर आयातमा भारतमाथिको निर्भरता घटे पनि दशैंका बेला आन्तरिक उत्पादनले माग धान्ने विषयमा अझै चुनौती कायम छ। उत्पादक किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मासु किन्नुपर्ने अवस्थाले आत्मनिर्भरता कमजोर बनाउने भएकाले सहकारी व्यवस्थित बजार पशु स्वास्थ्य बीमा र बजार सूचना प्रणाली आवश्यक छ।
2: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेमबमका

0: चिन्ता नगर्नुहोस्, म निर्भकका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: रेडियो स्पाइनो 89.8 MHz तपाई हाम्रो अटुट स्पाइनो।
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई

0: यात्रुहरू तादिङको गरौदीमा सड़क भाँसिदा 100 यात्रुहरू अल्पत्र आज दिउँसोसम्म सड़क खुलाउने तयारी बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा हेटौँडा काठमाडौँ सड़क खण्डमा आलो पालो प्रणाली लागू
1: कांग्रेस सभापतिमा गगन थापा विजयी अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने मनुमानी रोक्न हिमालय अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने
0: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने मौसम फेरिँदै जाँदा बालबालिका र वृद्ध वृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह
1: यस वर्षको नोबेल शान्ति पुरस्कार नवीपलेलाई प्रदान मध्य पूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव चीन र युरोपेली संघ बीच सवारी साधन र दुर्लभ खनिजको व्यापार बारे सहमति
0: र जापानमा सम्पन्न 20 औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने पारा एसियाड खेल्ने नेपाली टोलीको विदाई 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको शुरूमा धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको प्रसंग
1: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवागमन अवरूद्ध भएको छ हिजो सड़क भाँसिएपछि बेलुकादेखि सम्पूर्ण यातायातका साधनहरू रोकिएको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेले बताउनु भएको छ सड़क भाँसिएसँगै त्यस क्षेत्रमा 100 यात्रुहरू अल्पत्र परेका छन् सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधनहरू रोकिएको हो त्यस्तै आज बिहानदेखि नै काठमाडौँ लगायत उपत्यका सहित देशभरमा पानी परेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी तराई क्षेत्रमा लुम्बिनी कर्णाली सुदूरपश्चिम पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा पानी परिरहेको मौसम विभागले जनाएको हो यस्ता पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै हिटौड़ा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू गरिएको छ काठमाडौँ सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनलाई व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको हो प्रशासकीय अधिकारी सन्तोष त्रिवेदीले मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सवारी साधनहरू बढ़ने भन्दै चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ हेटौडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई भोलि बिहान साधनलाई आजदेखि 5 बजेदेखि 3 बजेसम्म र बिहान 2 बजेदेखि 5 बजेसम्म र दिउँसो 3 बजेदेखि 6 बजेसम्म सञ्चालन गर्ने गरी आलोपालो प्रणाली शुरू गरिएको छ त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सवारी सञ्चालन हुनेछन् त्यस्तै काठमाडौँ हेटौडातर्फ आउने सवारी साधनलाई भने साँझ 6:30 बजेदेखि राति 11 बजेसम्म सञ्चालन गर्न दिइनेछ असोज 24 गते बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र राति 10 बजेदेखि असोज 25 गते बिहान 1 बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ त्यस्तै दिउँसो 2 देखि साँझ 7 बजेसम्म पनि काठमाडौँबाट हेटौडातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुविधाले बताउनु भएको छ त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रु वाहक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनलाई पनि उक्त सड़क खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मुक्लिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिने समेत बताउनु भएको छ यसै कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा सानो सवारी साधनका लागि आलोपालो समय लागू गरिएको छैन जिल्ला प्रशासन कार्यालयले लागू यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गर्न समेत आग्रह गरिएको छ त्यस्तै ट्राफिक प्रहरी र प्रहरीलाई जानकारी गराएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीले 103 र नेपाल प्रहरीले 100 नम्बरमा फोन गरेर र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको हो।
0: सरकारले दुई जल विद्युत आयोजनाका लागि 21 अर्ब भन्दा बढ़ी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको 68 बैठकले दुईवटा जलाशयुक्त जलविद्युत परियोजनामा 21 अर्ब 17 करोड़ रूपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले 10 अर्ब 75 करोड़ लाख 97 हजार रूपियाँ लागतको नारखोला अर्ध जलाशयुक्त जलविद्युत परियोजना र 10 अर्ब 42 करोड़ 33 लाख रूपियाँ लागतको सानोभेरी अर्ध जलाशयुक्त परियोजनालाई स्वीकृत गरेको हो। यसैबीच सरकारले चाड़ पर्वको बेलामा नागरिकले अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिने भएको छ। चाड़ पर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृंखलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने सरकारले तयारी गरेको छ।
1: अब राजनीतिक प्रसंग। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आगामी 4 वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7317 मतदाता भएकोमा 7039 मत खसेको थियो भने 54 मत बदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गीभन्दा 6209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि शुरू हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोध विरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान संचालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
3: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौ र मंगिर 25 गतेसम्म यो अभियान सञ्चालन गर्ने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
0: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता, अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अगाडि बढ़ेको भन्दै नेताहरूले सन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्य विभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढ़ाउनु पर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बाल बालिका र वृद्ध वृद्धामा देखिने स्वास्थ्य जोखिम
4: हामीले सिधै इमर्जेन्सीबाट आइसियूमा लानु पर्ने हुन्छ किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन त्यसले गर्दाखेरि निमोनिया फैलियो निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन
0: एआईजी दाहाललाई सेवाबाट हटाइयो युवालाई नव प्रवर्गमा जोड्ने वातावरण बनाउने लगायतका खबर कार्टुन पनि बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: शीतल जहाँ बाहिर पसलमा केही खाएर आइहाल अहिले फेरि ढिलो होला नि रामिला सुन न म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु ओहो तिमी त घरको खाने भएछौ नि
6: के को सरसल्लाह हो दुईजनाको
5: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
6: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्
5: ए हो र राम सर म पनि अब बजार या बनी बना खान छोड्न सक्छु होला र
6: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
7: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
8: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्नु
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा यी संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस् भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्
8: पशु स्वास्थ्य धागुते चरचरे लम्पी स्किन पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ
1: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा न्यायाधीशदेखि थुनुवासम्म नेक्सस मिलाउँथे इमन सापकोटा शीर्षकको खबर गौरव पोखरेलले लेख्नु भएको छ पूर्व न्यायाधीश सुलिन्द्र शमशेर जवराको मोबाइल जाँचबाट खुलेको इनम सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी राजनीतिक व्यक्ति र थुनामा रहेका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा अनुसन्धान चल्दै शीर्षकमा खबर प्रकाशित छ त्यस्तै चाडपर्व सँगै महँगो बढ़्यो महँगी फितलो सरकारी नियमन शीर्षकमा सुधीर पोखरेलले लेख्नु भएको खबर भित्र पृष्ठमा प्रकाशित छ चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन् यस्तै भित्र पृष्ठमा ठेक्कापट्टाको ई बिटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिनेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महातारा, महेश केसी र विमल खतिवडाले लेख्नु भएको छ। त्यसै गरी नयाँ पत्रिकाको भित्र पृष्ठमा दशैं अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रूपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रूपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगदी बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ, जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो, त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरूद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यकाका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्री पृष्ठमा प्रकाशित छ।
9: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआईजी दाहाल सेवाबाट बर्खास्त, सुरक्षा विज्ञ भन्छन् कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खा पत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्ने छ, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेकको लागि एउटा कोष अर्थात फण्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ, सुन तस्करीमा चिनिया नयाँ समूह, 21 किलो 750 ग्राम सुनसहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने, मधुजंग पाण्डेले नारी दैनिकै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क पहिरो ल्याउने खालका भएका छन्, यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू, यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकोट क्षेत्रमा जग्गाको रेखाङ्कनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्, त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखाङ्कन गरिँदैछ।
1: साझा खबरमा अब विदेशका खबर। सन् 2026 नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रबन्धनमा योगदान पुर्याएको भन्दै नबी पिन्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि इरानी राष्ट्रपतिसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण शुरू गरे यता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको समेत बताउनु भएको थियो। र चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे समझदारी बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता तुल्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकूदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकूदका महिला कबड्डी र कराते खेलका खेलाड़ीले काँस्य जितेका थिए, त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने 5 एसियाली पारा खेलकूदमा सहभागी हुने टोलीलाई हिजो विदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनिराले विदाई गर्नुभएको हो। र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्य सहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
1: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ़न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
14: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
13: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
14: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब मौसम फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा। मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ़न थालेको छ। पानी परेसँगै चिसो बढ़दै जाँदा बाल बालिका र विधविधा थप प्रभावित हुने चिकित्सकको भनाइ छ। मौसम फेरिने क्रममा बढ़ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने, हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
4: खासै साधारण रोगा खोकी हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसकेका हुन्छ। उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन। निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर, यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुईटै पाटोलाई हेर्नुपर्छ। हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर, सुगर, टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँले कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको औषधिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले औषधि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने र। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ ब्याक्टेरिया भाइरससँग, सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्, किन किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सन्दर्भमा किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ, तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुगाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चालाई हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या, हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ।
15: डाक्टर रोशन झासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: धादिङको गलौदीमा सड़क भाँसिँदा सयौं यात्रुहरू अलपत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी, बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौँडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू।
15: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने, मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन, नेकपाले दुई महिने राष्ट्रिय अभियान चलाउने।
1: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत, तीन तहकै समन्वयमा आपूर्ति सहज बनाइने, मौसम फेरिँदै गर्दा बाल बालिका र विधिविधामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
15: यस वर्षको नोबेल शान्ति पुरस्कार नबी पिल्लेलाई प्रदान, मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव, चीन र युरोपेली संघबीच सवारी साधन र खनिजको व्यापार बारेमा सहमति,
1: र जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने, पारा एसियाली खेल्ने नेपाली टोलीको विदाई, आठ खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियानको घोषणा।
15: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं, र यहाँ रवि मिश्रले कोर्नु भएको छ, यहाँ नेकपा एमालेको जस्तो देखिने झण्डा देखिन्छ, र सँगै सेता लुगा लगाएका नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता एकजना व्यक्तिले अर्को सारी लगाएका विद्या भण्डारी जस्तो देखिने व्यक्तिलाई शपथ खुवाइरहनु भएको छ, र यहाँ यस्तो लेखिएको छ, लाज नमाने तक नमाने लत्तो छोडेर भनेर शपथको बेहोरा पढ्नु भएको छ भने यतापट्टि हात रोक्दै त्यो पर्दैन भनेर विद्या भण्डारी जस्तो देखिने व्यक्तिले भन्नुभएको छ।

न हरि हाम्रा सच्चा मित्र जपी राखो न हरि हाम्रा सच्चा मित्र जीवात्माको घट घटमा

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक

0: विश्वाससँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
3: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो।
4: आमा एक गिलास दही खान्न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
8: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस 7 को पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
9: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
8: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
9: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
8: स्कर्ब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने। सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने। सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने। घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने। घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने। समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
10: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पुग्ने?
11: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
12: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ त्यही खिचेर कहाँ हुन्छ त।
13: ल छोरी के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
12: बाबा हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
13: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
12: सम्पर्क नम्बर 98 450 82 997,
14: 98 550 10 997।
15: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
16: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
15: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
16: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
15: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
16: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
15: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

सर्वकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेको छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9851-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9851-75223 र 9805-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 मेगाहर्ज चरौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलगण 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँ आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू भएका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 24 गते, तदनुसार इसवीसन 2026 अक्टोबर 10 तारिक, शक संवत्सर 1948, नेपाल संवत्सर 1146, रौद्र नामक संवत्सर, दक्षिणायण शरद ऋतु आज शनिबार रहेको छ। आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज औंसी तिथि रहेको छ। 36 घडी 24 बला रहेको छ। नक्षत्रमा रहेको छ आज अस्त नक्षत्र 40 घडी 21 बला, यस्तै गरेर योगमा रहेको छ ऐन्द्र योग रहेको छ 43 घडी 44 बला, कर्णमा रहेको छ चतुष्पद, कर्ण रहेको छ 6 घडी 47 बला, यानि कि बिहानको 8:44 तदुपरान्त नागाकरण रहनेछ। यस्तै गरेर चन्द्रमा कन्या राशिमा, श्री सूर्यनारायण पनि कन्या राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 6:01 भयो भने सद सूर्यास्त 5:39 हुनेछ। आजको दिन मान घडी 11:38 रहनेछ। दिन आज विशेष रहेको छ। आज औंसी श्राद्ध, पितृ विसर्जन, हलो तथा निसी बार्ने, 16 श्राद्ध समाप्ति भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। विशेष गरी आज विश्व मानसिक स्वास्थ्य दिवस, 16 श्राद्ध, पितृ विसर्जन, औंसी श्राद्ध, निसी बार्ने, यानि कि आज जमरे औंसी पनि भनेर बुझिन्छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी म तपाईँलाई गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि शुभ समय, अशुभ समय, लाभ समय,
के प्रश्न रहन्छ त हाम्रो विषयमा विशेष चर्चा। आजको कालबेला यानि कि अशुभ समय भइरहेको छ। बिहानको 6:55 बिहानको 7:28 22 सेकेन्डसम्म आज कालबेला, यो बिहानको समयको लागि भने। दिउँसो यानि कि साँझको समयको लागि चाहिँ दिउँसोको 4:13 साँझको 5:40 31 सेकेन्डसम्म पनि कालबेला, यो समयमा कालबेला रहन्छ। शुभ बेलाको समय रहेको छ बिहानको 7:28 23 सेकेन्डदेखि बिहानको 8:55 49 सेकेन्डसम्म शुभ बेला रहनेछ भने, आजको लागि लाभ बेला दिउँसोको 1:18 10 सेकेन्डदेखि दिउँसोको 2:45 37 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रहहरू कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। यस्तै गरेर सूर्य कन्या राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल कर्कट राशिमा, यस्तै गरेर बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि, यस्तै गरेर केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कन्या राशि आउँछ। हस्ताको दोस्रो चरण नाम आउँछ। पेट चिडो सबाट षडानन्द अष्टभा षष्ठिका यस्तो नाम आउँछ। आदिनाले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भनी गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि बाल राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन लोकाचारका लागि अनावश्यक वस्तुको पछि दौड्नु पर्ला। सामान्य कामलाई सञ्चित रकम खर्च हुनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाई राख्न व्यवहारमा सजग रहनु पर्ला। बुद्धिको उपयोगले अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले लक्ष्य अनुसार काममा जुट्न नसकेला। अप्ठ्यारो परिस्थिति सुझाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नले नयाँ काम गर्न समस्या पर्नेछ। व्यावहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछन्। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरूजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्ने योग देखिएको छ। समयको सदुपयोग गर्न नसकिने भएकाले अलिक विशेष ख्याल गरेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अनुलमा मान्यजनको सुझाव सिर्धारा गर्दा सामान्य लाभ हुनेछ। रोकिया काम दिलाउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा समेत उठाउन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बन्ने र उठ्नु पर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यापार व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय भनी राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छ। आलोचकहरूबाट पनि केही सजग रहनु पर्ला। मौकामा प्रयत्न गर्दा काम बन्द जानेछन्। शोकले खर्च बढाए पनि मालमत्ता जोड्ने समय रहेको छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ तर खर्च बढ्दै जानेछन्। आज बाहिरको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुझाउनाले जिम्मेवारी वहन गर्नुपर्ने खालको योग पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले काममा हौसला जगाउनेछन्। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ भने प्रेम र मित्रताको बन्धन पनि कसिलो भएर जानेछ। विशेष उपहारले प्रसन्नता दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत आउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भोलिपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोर प्रयत्न गर्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपराजित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकेला शुभचिन्तकलाई व्यवस्था गर्नाले पनि दुःख पाइने खालको योग भइन राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन पहिलेको श्रम र लगनीबाट फाइदा हुनेछ भने सम्पत्ति कामको मूल्याङ्कनले जिम्मेवारी सबै दिलाउनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यापार व्यवसाय पनि फाइदा हुनेछ। आयस्रोत राम्रो हुनाले मनका धन सञ्चय हुनेछ। अनावश्यक भौतिक साधन जुट्दै जानेछन्। व्यापारमा राम्रो फलको मार्ने सम्भव रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुने खालको यो गोइन राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विशेष गरी विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। आँटेको काम अरूको मुख ताक्नले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने खालको योग भइ राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिस्थिति वस्तुता काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्च गर्नुपर्ला। आंशिक फाइदा भए पनि चिताको काम पूरा गर्न समय लाग्नेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चल्न नसक्दा अलि दुःख पाइन्छ। केही बाध्यात्मक परिस्थितिले अर्म ल्याए पनि भविष्यको लागि सम्भावना खोजी गर्ने समय राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। परिस्थितिले अल्म ल्याउन सक्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सतर्क रहनु पर्ला। प्रयत्न गर्दा काम बन्द जानेछन्। शुभचिन्तकलाई साथमा लिएर जुट्नु पर्ने खालको योग भइ राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारो परिस्थितिलाई समय सहज बनाउन सकिन्छ। तर आफ्ना विषयवस्तुमा अरूले दावी गर्न सक्छन्। प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम दिलाउनु पर्ला। नियम विपरीत बल जबरजस्ती गर्ने बारेले समस्या आइपर्ला। कर्ज मार्फत धन जुट्ने खालको यो गोइन राशि मिल्दै आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तु शास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो।

सर्वप्रथम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेछौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा पनि विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क तपाईँले पनि गर्नुहोला। 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले विशेष रूपमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र विशेष गरी आजको औँसीलाई, विशेष गरी पितृ विसर्जनको औँसी, सुरसराध्य औँसी अथवा जमरे औँसी पनि भनेर हामीले चिनिन्छ बुझिन्छ, यसलाई चाहिँ प्रचलित यो नाम चाहिँ विशेष गरी। र यस्तै गरेर भोलि असोज 25 गते हो, भोलि आइतबार हो र भोलि चाहिँ घटस्थापना हो, नवरात्र आरम्भको दिन पनि रहेको छ। अब घटस्थापना जमराहरू कसरी राख्ने, के गर्ने भन्ने विषयमा पनि विशेष छलफल हामी गर्नै पर्छ। विशेष गरी चाहिँ नि भोलि चाहिँ जमरा राख्ने ठिक साइत भनेको चाहिँ बिहानको ठिक 11:47 जमरा राख्नुपर्ने हुन्छ। अब यो जमरा राख्ने 11:47 सबै थोक काम त सकिँदैन भन्ने पनि मनमा लाग्यो होला तपाईँहरूको, सबै थोक काम सक्नुहोस् भन्न खोजेको होइन। अब जमरा राख्नलाई त दियो कलश गणेश स्थापना गर्नुपर्छ, मा दुर्गाको स्थापना गर्नुपर्छ, नवदुर्गा स्थापनाहरू गर्नु पर्यो होइन। त्यसपछि दुर्गा स्थापना गरिसकेपछि फेरि तपाईँको चाहिँ जमरा राख्नु पर्यो, जमरा राख्नलाई ठाउँ पनि तयार गर्नु पर्यो, चोखो शुद्ध माटो बालुवा मिसिएको पनि राख्नु पर्यो होइन। दुना टपराहरू पनि चाहियो, धान चामल चाहियो, कलश चाहियो, जनै सुपारीहरू चाहियो, चन्दन फुल अक्षताहरू, दुध दही घिउ मह चिनीहरू, गाई गोबर गौतहरू पनि चाहियो, धेरै चिजहरू चाहिन्छ। यी सबै कुराहरू तयार गर्न तपाईँले बिहानदेखिकै तयार गर्न सक्नुहुन्छ, तयार गर्नको लागि चाहिँ। तर दियो बाल्ने भनेको समय भनेको 11:47 दियो बाल्नुपर्छ है, यो एकदम ख्याल गर्नु पर्ला। अब दियो बाल्ने भन्नुहुन्छ गुरुले, कता कता के के राख्ने होला, के थापना गर्ने होला, लो यो त मलाई पनि थाहा छैन, हाम्रो घरतिर पुरोहितबा पनि टाढा हुनुहुन्छ, हुनुहुन्न यता नजिकै गुरुबा पण्डितजीहरू पनि हुनुहुन्न, अनि फेरि भोलि चाहिँ तपाईँको चिता नक्षत्र र वैदित योगको शान्ति गरी घर स्थापना गर्नु, साथा सम्मत पनि देखेको छ भन्नुहुन्छ, के हो यो चिता नक्षत्र अनि वैदित योग के हो होइन, कसरी यसलाई शान्ति गर्ने, यी विविध कुराहरू पनि छन् क्या, फेरि हो कि होइन ल भन्नुहोस् त। त्यही भएर तपाईँलाई म आज विस्तृत रूपमा जानकारी पनि गराउँछु, एकदम छोटो सजिलो होइन। पण्डितजी नभइकन तपाईँले धेरै कुराहरू, धेरै विधि र धेरै विधान त तपाईँले गर्न पनि गाह्रो होला तपाईँहरूलाई, फेरि हो कि होइन। त्यही भएर छोटो मिठो जानकारी म तपाईँलाई गराउँछु। सामग्रीहरू किनेर तयार पारेर लिएर आउनुहोस्, रातो सेतो पहेँलो कपडाहरू पनि चाहिन्छ, लगभग 1.5 मिटर जतिका राता सेता पहेँला कपडाहरू लिएर आउनुहोस्। अरू थोरै टुक्रा टुक्री चाहियो भने ती घरमा आएर च्याते पनि भइहाल्छ त्यो कपडालाई। अनि त्यसपछि ध्वजाहरू पनि लिएर आउनुहोस्, 5 ध्वजा सेता, 5 राता, 5 पहेँला, यी ध्वजाहरू पनि लिएर आउनुहोस् है। किनेर बजारमै पाउँछ अथवा घरमै आएर ध्वजा च्याप्ताखेरि चाहिँ कपडाको दुवैपट्टि बिट हुनुपर्छ, ध्वजाको दुवैपट्टि बिट हुनुपर्छ। कम्तीमा पनि तपाईँको चाहिँ ध्वजाहरू काट्दाखेरि 1 इन्चको कम्तीमा 1 इन्चको साना ध्वजा हुनुपर्छ होइन, त्योभन्दा ठुला भए झन् राम्रो भइहाल्छ होइन। अब कपडाहरू किन्दाखेरि अनि त्यसपछि पूजा सामग्री किन्दाखेरि एउटा हनुमानको झण्डा अथवा ओमकारको झण्डा पनि लिएर आउनुहोस् क्या तपाईँहरूले है, त्यो काम लाग्छ तपाईँलाई पर्सि, फेरि झण्डा फेर्ने दिन काम लाग्छ, त्यो झण्डा पनि लिएर आउनुहोस्। एउटा धेरै ठुलो ल्याउनु पनि पर्दैन, धेरै सानो पनि ल्याउनु पर्दैन, ठिक्कको अलिक परबाट पनि आफ्नो घर देखियोस् होइन, त्यो झण्डा देखियोस् हो, त्यतिको झण्डा किनेर लिएर आउनुहोस् तपाईँहरूले। सामग्री सबै तयार गर्नुहोस्, दुना टपराहरू सबै तयार गर्नुहोस्, दुध दही घिउ मह चिनी अनिवार्य रूपमा चाहिन्छ, गाईको गोबर गाईको गहुँत चाहिन्छ। अब गाईको गोबर र गाईको गहुँत चाहिँ कस्तो खालको चाहिन्छ भन्दा लोकल गाईको चाहिन्छ, फेरि है जर्सी गाईको चल्दैन, त्यति उत्तम मानिँदैन, लोकल गाई जस्तो राम्रो होइन पनि भन्छन् क्या फेरि।
अब लोकल गाईको ज्वरो भएको गाईको अनि त्यसपछि घाँटी भन्दा मुनिपट्टि यस्तो झुन्डेको हुन्छ नि माला हो त्यस्तो खालको चाहिँ चाहिन्छ गाईको चाहिँ गहुँत होइन। अब लोकल गाईको वरिपरि पल्लो घर पल्लो गाउँ ओल्लो गाउँ कतै पाल्नुहुन्छ भने त्यहाँ गएर गाईको गोबर थोरै दुध पनि लिएर आउनुहोस् अनि त्यसपछि तयार पार्नु पूजा सामग्रीहरू भाँडाहरू मस्काएर टिलिक्क टल्काउनुहोस् तामाका भाँडा पित्तलका भाँडा होइन काँसका भाँडा के छन् टिलिक्क पाएर टल्काएर राख्नुहोस् अनि पूजा गर्ने ठाउँलाई रातो माटो गोबर गाईको गोबर लिएर लपक्क बनाएर लिप्नुहोस्। कतापट्टि लिप्ने त भन्दा तपाईँको चाहिँ ईशान कोणमा लिप्नु पर्यो। ईशान कोण भनेको कता हो त तपाईँलाई थाहा नहुन सक्छ होइन। ईशान कोण भनेको चाहिँ पूर्व र उत्तरको कुनालाई ईशान कोण भनिन्छ है। त्यतापट्टि तपाईँले लिपेर चिटिक्क बनाउनुहोस् पर्यो पहिला सुरुमा। अब त्यसमा तपाईँले सिङ्गारहरू कमेरा माटोहरू कमेरोको माटोले सिङ्गारहरू पनि गर्न सकिन्छ है। अनि त्यसपछि तपाईँले के गर्नु पर्यो भने तपाईँ रेखिहाल्नु त आउँदैन होला होइन, अष्टदल बनाउनु त आउँछ होला नि तपाईँलाई हो कि होइन। जस्तै रङ्गोली बनाउनुहुन्छ नि तिहारमा हो त्यस्तै खालको अष्टदल साना साना अष्टदल बनाउनु पर्यो। कतिवटा बनाउनु पर्यो भन्दा पूर्वपट्टिको भित्ताको छेउमा तपाईँले त्यहाँनिर तीनटा अष्टदल बनाउनु, अझै बिचमा त्रिशूल बनाए पनि हुन्छ है। त्रिशूल चाहिँ उतै पूर्वपट्टि फर्केको त्रिशूल बनाउनु पर्छ क्या। अलि टाटा एक एक बित्ताको फरकमा बनाउनु पर्छ है। त्यो बनाउँदाखेरि चाहिँ फेरि पछि गएर दुना टपराहरू त्यहाँ राख्नुपर्छ, टपरीहरू त्यहाँ राख्नुपर्छ। अनि एकै ठाउँ नजिक नजिक बनाउनु भयो भने टाँसिन्छ लड्न सक्छन् क्या फेरि है। त्यो भएर त्यो गराउनुहोस् तपाईँले है। अब सिकाउँछु सुन्नुहोस् है, तपाईँ एकदम ध्यान दिनुहोस्, रेकर्ड पनि बनाउनुहोस्, रेकर्ड पनि गर्नुहोस्। भोलि जमरा कसरी राख्ने, आज त औँसी श्राद्ध हो, आज पितृ विसर्जन गर्ने दिन हो आज होइन। अनि त्यसपछि तपाईँले जमराहरू पनि भिजाएर राख्नुपर्छ, बेलुका भिजाएर राख्नु जमराहरू पनि है। अनि त्यसपछि तपाईँले चाहिँ तीनटा अष्टदल अथवा तीनटा त्रिशूल अथवा तीनटा स्वस्तिक, फेरि स्वस्तिक चाहिँ जसले पाए त्यसले बनाउन अलिक जान्नु हुँदो रहेछ, उल्टो स्वस्तिक बनाउनु हुँदो रहेछ क्या कसै कसैले फेरि हो त्यस्तो होइन। स्वस्तिक बनाउन चाहिँ यसो युट्युबतिर हेर्नु होइन, अनि त्यसपछि कस्तो हुन्छ स्वस्तिक त्यहाँबाट पनि तपाईँले सिक्न सक्नुहुन्छ। उल्टो स्वस्तिक भनेको अनिष्ट हो, राम्रो होइन क्या। त्यही भएर स्वस्तिक बनाउन आउँदैन भने बरु अष्टदल मात्रै बनाउनुहोस्, केही फरक पर्दैन है। तीनटा अष्टदल बनाउनुहोस् अगाडिपट्टि, दियो कलश गणेश राख्नुहोस् तपाईँले। अब तपाईँले कलश कता राख्ने दियो कता राख्ने भन्ने मनमा भयो भने तपाईँ पूर्वपट्टि फर्किनुहोस् अनि त्यसपछि दाहिनेपट्टि दाहिनेपट्टिको छेउमा कलश राख्नु है, अनि त्यसपछि बिचमा दियो राख्नु, अनि यता देब्रेपट्टि तपाईँहरू चाहिँ गणेश राख्नु। कसैले गणेश चाहिँ फेरि बिचमा राखेर दियो छेउमा राख्नुहुन्छ है। त्यस्तो भयो बिचमा दियो राखिदिनुहोस् अनि त्यसपछि दाहिनेपट्टि तपाईँ पूर्वपट्टि फर्किँदाखेरि चाहिँ अष्टदल बनाएर फर्किँदाखेरि दाहिनेपट्टि चाहिँ तपाईँले कलश राख्नुहोस् अनि बिचमा दियो राख्नुहोस् अनि देब्रेपट्टि गणेश राख्नुहोस् तपाईँले है। हुनुभयो। अनि भइसकेपछि तपाईँसँग फोटो छ, दुर्गाको फोटो ल्याउनु भएको छ भने चाहिँ त्यही पूर्वपट्टिको भित्तामा यसो फोटो राख्नु, तलपट्टि एउटा कलश राख्नु होइन, अनि कलशको माथिपट्टि चामल राखेर एउटा थालीमा चामल राखेर त्यहाँ फोटो अड्याउनुहोस् तपाईँले। मूर्ति छन् भने चाहिँ तपाईँले दियो कलश गरेको ठ्याक्कै अगाडिपट्टि फेरि त्यस्तै अष्टदल बनाएर सानो सानो खालको एउटा चाहिँ तपाईँको कलश राखेर अनि त्यसपछि त्यहाँ दुर्गाको मूर्ति स्थापना गर्नु, अनि मूर्ति स्थापना गरेर तपाईँले पूजा गर्न सक्नुहुन्छ है। त्यस्तै गरेर ठ्याक्कै तपाईँको चाहिँ यतापट्टि कलशको ठ्याक्कै आडामा तपाईँले चाहिँ त्यहाँनिर चाहिँ तपाईँको षोडश मातृका भनेर तपाईँले एउटा टपरामा चामल राख्नुहोस् अनि त्यसपछि माथिबाट चाहिँ तपाईँको रातो कपडा राखेर रा, त्यहाँ नौवटा थुप्रा चामलका थुप्रा राख्नुहोस् अनि त्यसपछि माथिपट्टि चाहिँ तपाईँ एउटा थुप्रो राख्नु, त्यहाँ एउटा जने सुपारी राख्नु, तलतिर पनि नौवटा थुप्रा चामलका राख्नुहोस् अनि त्यसपछि त्यहाँ षोडश मातृकाई नमः भनेर पूजा गर्नुहोस् है। तपाईँले षोडश मातृकाई नमः भनेर पूजा गर्नुहोस् तपाईँले। अनि त्यसपछि ठ्याक्कै उतापट्टि भनेको गणेशको ठ्याक्कै अगाडिपट्टि चाहिँ तपाईँले यस्तै सेतो कपडामा नौवटा थुप्रा तपाईँको चाहिँ के राख्नु पर्यो त्यहाँ नौवटा थुप्रा भन्दा चामल राख्ने, जने सुपारी राख्ने, सिक्का पैसा एक एकवटा राख्ने, यतापट्टि सोह्रवटा ठाउँमा पनि सिक्का पैसा सुनमा घोट्दै राख्ने गर्नुपर्छ अनि त्यसो उतापट्टि पनि तपाईँले चाहिँ सोह्रवटा यता दाहिनेपट्टि राख्नुभयो, देब्रेपट्टि तपाईँको चाहिँ नवग्रह है, त्यो नौवटा चाहिँ नवग्रह,
सोह्रवटा चाहिँ षोडश मातृका बुझ्नुभयो। उतापट्टि नवग्रह स्थापना गर्नु तपाईँले देवरेपट्टि ठ्याक्कै गणेशको अगाडि तपाईँको चाहिँ अगाडिपट्टि त्यहाँनिर तपाईँ नवग्रह स्थापना गर्नु, नवग्रह स्थापना गरेर नौडा थुप्रामा चामल राख्नु, एक एकवटा कुसका टुक्रा राख्नु, सिका पैसा राख्नु, भएर पाए जन्ने सुपारी पनि उता सोह्रवटामा पनि राख्ने, यतापट्टि नौवटामा पनि राख्ने, सोह्रवटा थुप्राको माथिपट्टि गणेशजी हुनुहुन्छ त्यहाँ होइन, छुट्टै गणेश स्थापना गर्ने, भएर पाएसम्म एउटा सुपारी राख्ने, जय राख्ने, नभए एउटा सिका पैसा घटेर भए पनि राख्नु है। त्यसरी त्यहाँ स्थापना गर्नुभयो, तयारी गर्नुभयो नि। अनि त्यसपछि दियोमा तेल अलिक धेरै राख्नुहोस्। अब अखण्ड दियो बाल्न तपाईँले सक्नुहुन्न होला फेरि, क्या राति निब्ला, दिउँसो निब्ला, तेल सकिएला होइन, दियोमा हावा चलेर चाहिँ तपाईँको दियो निब्ला, त्यो भएर तपाईँले चाहिँ अखण्ड बत्ती नबाल्ने हो भने थोरै तेल राखेर बत्ती बाल्न सक्नुहुन्छ। बिहान बाल्नुहोस् बत्ती, बेलुका फेरि दियो माझेर बेलुका फेरि बाल्नुहोस्, भोलिपल्ट बिहान उठेर फेरि त्यो दियोलाई माझेर फेरि गर्नुपर्छ है। यो दियो चाहिँ तपाईँले अखण्ड बत्ती बाल्नुहुन्छ भने एउटै दियोले नौ दिनसम्म हुन्छ, निमाउनुहुन्न तपाईँले, बीचमा निप्दैन ग्यारेन्टी तपाईँ हुनुहुन्छ म गर्छु भन्ने हुनुहुन्छ भने अखण्ड बालेको राम्रो होइन। अखण्ड बाल्दिनमा निभे निभोस् ननिभे ननिभोस् भन्नुहुन्छ भने चाहिँ त्यो हिसाबले तपाईँले चाहिँ दियो निभेपछि दियो मस्काएर फेरि अघि दियो बाल्दाखेरि तपाईँको चाहिँ गर्नुपर्छ, सुरु गर्नुपर्छ है। अनि त्यसपछि भोलिपल्ट बिहान तपाईँको चाहिँ जस्तै पूजा सुरु गर्दाखेरि दुध दही घिउ मह चिनी छुट्टै छुट्टै दुनामा राख्नु, अनि दुध दही घिउ मह चिनी भनेको चाहिँ एउटै गिलासमा राखेर पञ्चामृत बनाएर घोल्नु। पञ्चगव्यमा के हुन्छ है, अब सुन्नुहोस् है, पञ्चगव्यमा के हुन्छ, गाईको दुध, गाईको दही, गाईको घिउ, गोबर, थोरै गोबर, अनि गहुँ, गहुँलाई छानेर राख्नुपर्छ, थोरै पानी मिसाउनुहोस् है। अनि तपाईँको चाहिँ त्यहाँ दुबो राख्नु, सातवटा दुबो राखेन, आफ्नो गायत्री मन्त्रले दसपल्ट गायत्री मन्त्र भन्दै फु गर्नुहोस्, एकचोटि भन्दै फु गर्नु, त्यहाँ दसचोटि फु गर्नुहोस्। अनि त्यसपछि पञ्चगव्य प्रार्थन गर्नु, यस्तो गस्ति गतम पापम देहे तिष्ठति मामके प्रासना पञ्चगव्य दहतग्नि रिबन्धनम पनि भन्छ होइन, यो मन्त्र भनेर पञ्चगव्य प्रार्थना गर्नु, मन्त्र आउँदैन केही पनि नभन्नुहोस्। पञ्चगव्य खाएपछि मान्छेले के गर्दा रहेछन् भन्दा, पञ्चगव्य खाने अनि त्यही जुठो पञ्चगव्य चाहिँ टाउकोतिर छर्किने पनि गर्दा रहेछन्। त्यस्तो छर्किनु पर्दैन शरीरमा, पञ्चगव्य अलग खानुहोस्, हात धुनुहोस् है, भइहाल्यो। त्यसपछि पूजा बस्नुहोस् पर्यो, त्यसपछि तपाईँ सुरुमा अब पूजामा सुरुमा पूजा गर्दाखेरि तपाईँले के गर्नुपर्छ भन्दा, सुरुमा तपाईँले दियो बाल्नुहोस्, कन्याको हातबाट दियो बाल्न लगाउनुहोस्, छोरीहरू छन् भने छोरीको हातबाट, छोरीहरू हुनुहुन्न भने श्रीमतीको हातबाट, अझै आमा हुनुहुन्छ भने आमाको हातबाट तपाईँले दियो बाल्न लगाउनुहोस्। ल, इष्ट देवता, कुल देवता, पितृहरूलाई सम्झेर दियो बाल्ने, दियो बाल्नुभयो, दियो बालिसकेपछि अनि तपाईँले आफ्नो इष्ट कुल पितृलाई सेतो रातो पहेँलो ध्वजाहरू कहाँ लगेर चाहिँ तपाईँले छुट्याउनु गर्नुभएको छ त्यहाँ लगेर छुट्याउनुहोस्, धूपबत्ती पनि त्यहाँ गर्नुहोस् होइन, अनि आएर बस्नु। अब गौदान गर्ने कुरो त भएन, गौदान त्यही गाईको गौतबाट सम्झिनु पर्यो तपाईँले, किनकि पण्डितजी हुनुभयो नि त, गौदान पनि गराउनुहुन्छ, स्वास्थ्य वादन गराउनुहुन्छ, पुण्य वादन गराउनुहुन्छ, विभिन्न कामहरू हुन्छन् होइन। तपाईँले घरमा राख्दाखेरि त्यो तरिकाले गर्नु, इष्ट कुल पितृ सुरुमा ध्वजा छुट्याउनुहोस् दियो बारिसकेपछि होइन। त्यसपछि सुरुमा आएर तपाईँले दियोको पूजा गर्नुहोस्, दीप नारायणाय नमः भनेर पूजा गर्नु, चन्दन फूल अक्षता पञ्चामृत अर्घ सबै कुराहरू चढाउनु पर्यो तपाईँले दियोलाई होइन। अनि अर्घ पूजा गर्नुहोस्, दियो पूजा गरिसकेपछि अर्घ पूजा गर्नुहोस्, अर्घ पूजा पहिल्यै गरे पनि हुन्छ, फेरि दियो बाल्ने बित्तिकै अर्घ पूजा गरे पनि हुन्छ है। अर्घ पूजा गर्नुहोस्, अर्घ लिएर बाहिरपट्टि आउनुहोस्, सूर्यलाई अर्घ चढाउनुहोस्, थोरै चढाउने सबै सक्ने होइन फेरि है, सूर्य रातो फूल त्यही अर्घ जहाँ चढाउनु भएको छ अर्घ हो त्यहीँनिर तपाईँले चाहिँ सूर्यलाई रातो अक्षता अनि फूल तपाईँले चढाइदिनु, सूर्यलाई ओम गृहिणी सूर्याय नमः भनेर बाह्र पटक भनेर अर्घ दिनुहोस्, नभए आफ्नो गायत्री मन्त्र भन्दै भन्दै पनि तपाईँले अर्घ दिन सक्नुहुन्छ है। त्यसरी तपाईँले अर्घ दिनुहोस्, अर्घ दिइसकेपछि तपाईँले घरभित्र फेरि आउनुहोस्, आएर दियोको पूजा गर्नुभयो मजाले, दुध दही घिउ मह चिनी सबै कुराहरू तपाईँले पञ्चामृत बनाएर चढाउनु पनि भयो, फूल चढाउनुहोस्, एउटा फल चढाउनुहोस्, कुसको टुक्रा चढाउनुहोस् होइन, अब कुसका पवित्र बनाउन आउँदैन भने सुनका औँठीसम्म सुनका औँठी लाउनुहोस्, कुसका पवित्र पनि चाहिँदैन फेरि क्या, भएर पाएसम्म चाहिन्छ, अब छैन भने कुसको पवित्र बनाउन आउँदैन भने सुनको औँठीले पनि काम गर्छ, सुनको औँठी लाएदेखि पवित्र नलाए पनि हुन्छ भन्छ होइन, त्यो गर्नुहोस् तपाईँले।
अनि त्यसपछि दियोको पूजा गरिसक्नुभयो होइन, त्यसपछि तपाईँले पूजा गर्नु पर्यो, गणेश भगवान्को पूजा गर्नु पर्यो। दियोको तलपट्टि एक टपरा एक माना चामल राखेर दियो बाल्यो, तपाईँलाई थाहा छँदैछ। अनि त्यसपछि गणेशको थापना गर्दाखेरि पनि एक माना चामल राख्ने टपरामा, अनि त्यहाँमाथि गणेशको थापना गर्ने, भएसम्म नरिवल राख्ने, नभए चाहिँ तपाईँले गणेश सुपारी राख्ने है। अनि त्यहाँ पनि मजाले पूजा गर्नु, सुरुमा तपाईँले तिलानी पानी चढाउनुहोस्, अर्घ चढाउनुहोस्, पञ्चमी चढाउनुहोस् होइन, त्यसपछि फेरि शुद्ध जल चढाउनुहोस्, चन्दन अक्षरा फुल चढाउनुहोस्, त्यहाँदेखि तपाईँको दुबो चढाउनु, एक्काइसवटा दुबो चढाउनुहोस्, बेलपत्र पाए बेलपत्र चढाउनुहोस् होइन, गणेशजीलाई सबै थोक चढाउनुहोस्, फल चढाउनुहोस्, गणेश सुपारी चढाउनुहोस्, अनि रातो वस्त्र चाहियो, अहिले ल्याउनु भएको थियो नि डेढ मिटर रातो वस्त्र हो, त्यो आधी मिटर रातो वस्त्र गणेशजीलाई चढाइदिनुहोस्, एक मिटर राख्नुहोस् है बाँकी, अनि रातो वस्त्र तपाईँले चढाइदिनु भयो हो। चढाइसकेपछि गणेशजीलाई धूपबत्ती गर्नुहोस्, नैवेद केही छन् पकाएका छन् भने नैवेद चढाउनुहोस्, पाँच पटक जल चढाइदिनु गणेशजीलाई, ओम प्राणाय स्वाहा, अपनाय स्वाहा, बिहानाय स्वाहा, उदनाय स्वाहा, समनाय स्वाहा, पञ्च प्राणव्य स्वाहा, धेनु मुद्रा, गाईको थुन जस्तो बनाइदिनु हातले, धेनु मुद्रा, अङ्कुश मुद्रा, शङ्ख मुद्रा, मत्स्य मुद्रा, तीनचोटि ताली बनाउनु, ताली त्रयम कुर्यात भन्नु पर्यो होइन, अन्त तपाईँलाई आउँदैन भने अब केही पनि नभन्ने होइन, ओम गम गणपतये नमः भनेर पूजा गर्नुहोस् गणेशजीको हो। गणेशजीको पूजा गरिसक्नुभयो, गणेशजीको पूजा गरिसक्नु बित्तिकै कलशको, कलशको के गर्नुपर्छ, कलशलाई चाहिँ एउटा एक टपरा एक माना धान राख्ने, अनि धानमाथि कलश राखेर पूजा गर्ने, कसै कसैले चामल पनि राख्नुहुन्छ धानमाथि, अझै त्यो चामल राख्ने विधि छैन, धान धान्यम स्थापयेत भन्छ, ओम धान्यमसी भनेर धान्यम स्थापयेत भन्छ होइन, अनि कलशको यहीँ तपाईँको धानलाई छुने, कलशलाई छुने, कलशको मुखमा पूजा गर्ने, कलशको पूजा गर्दाखेरि चाहिँ बेल चाहिँ तपाईँले आ बर पिपल डुम्री स्वामी होइन यी सबै कुराहरू पञ्च पल्लव पनि राख्नुपर्छ कलशको मुखमा, कलशकोमा रातो सेतो पहिलो ध्वजा पनि बाँध्नुपर्छ कलशको मुखमा है, कलशलाई बाँधिदिनुपर्छ। अनि कलशको पूजा गर्दाखेरि कलशको वरिपरि छिटा गर्ने होइन, कलशको माथिपट्टि पूजा गर्ने मुखमा, कलशले रङ्ग्याउनु पर्ने कुराहरू त अलग छन्, ती कुरा रङ्ग्याउनु परिहालो होइन, अनि त्यसपछि कलशको मुखमा पूजा गर्ने, कुशको टुक्रा राखिदिने, एउटा जनै राख्ने, सुपारी राख्ने, सिक्का पैसा राख्ने होइन, तुलसीको मुखको माटो ल्याएर राख्ने, सप्तमृतिका सात ठाउँको माटो चाहिन्छ, फेरि त्यो चाहिँ सप्तमृतिका भनेर तुलसीको मुखको माटो ल्याएर राखिदिनुहोस् तपाईँले है। अनि त्यसपछि पञ्चामृत राख्नुहोस्, अर्घ राख्नुहोस्, कलशको मुखमा बेसार राखिदिनुहोस्, थोरै बेसारको एक थोरै राख्नु पर्छ, यति धेरै राख्नु पर्दैन, थोरै बेसार राखिदिनुहोस्, अनि त्यसपछि पञ्च पल्लवहरू राखेर मजाले पूजा गर्नुहोस्। पूजा गरिसकेपछि कलशको मुखमा एउटा दुनामा चामल राख्नुहोस् तपाईँले, चामल राखेपछि त्यहाँ अब भएर पाएसम्म नरिवल राख्ने, अब छैन भने तपाईँको जनै सुपारी राख्ने होइन, त्यसलाई पूर्ण पात्र भन्छ क्या होइन, अनि पूर्ण पात्र राख्नुहोस् त्यहाँ, अनि पूजा पाजा राखिसकेपछि तपाईँले के गर्नु पर्यो भन्दा हो त्यहाँनिर पूजा गर्नुहोस्, भोलि चाहिँ वैद्युतीय योगको पूजाहरू तपाईँले त्यहीँ गर्नुहोस् होइन, जुन जुन दोषहरू छन् सबै दोषहरू त्यहीँ तपाईँले पूजा थापना गर्नुहोस् होइन, त्यहाँ नवग्रहको पूजा पनि गर्न मिल्छ, षोडश मातृकाको पूजा पनि गर्न मिल्छ, त्यहाँ षोडश मातृका यता नथाप्ने उता पनि नवग्रह नथाप्ने हो भने पनि त्यहीँ कलशको माथि पनि जुन चामल छन् कलशको माथि दुनामा हो त्यही दुनामा तपाईँले पूजा गर्न सक्नुहुन्छ भोलिको लागि चाहिँ होइन, अनि मजाले पूजा गर्नुहोस्। अनि त्यहाँ सेतो कपडा माथिपट्टि, सेतो कपडा त नरिवल छ कि सुपारी छ, त्यहाँ माथिपट्टि सेतो कपडा यसो घुमाएर सेतो कपडा टक्क राखिदिनुहोस्, अनि फुल दुबो बेलपत्रहरू चढाउनुहोस् त्यहाँनिर कलशलाई है, अनि कलशको पूजा पनि भयो हो। कलशको पूजा भइसकेपछि अब के गर्ने भन्दा यतापट्टि षोडश मातृका थापामा छुट्टै गर्नु भएको छ भने षोडश मातृका आए नमः, दुर्गा आए नमः भनेर त्यहाँनिर सोह्रवटा थुप्रालाई पूजा गर्नु, माथिपट्टि गणेशजीलाई सुरुमा, अनि त्यस सोह्रवटा थुप्रालाई पूजा गर्ने, षोडश मातृकाको है त्यहाँ पूजा गर्ने। षोडश मातृका पूजा गरिसकेपछि त्यहाँ तपाईँले चाहिँ के गर्नुपर्छ भन्दा ध्वजा भए ध्वजा, नभए अलिकति रातो बस्दा थोरै यसो चढाइदिने, यतापट्टि नवग्रहको पूजा गर्ने होइन, सूर्यादि नवग्रह देवताय नमः भन्ने पूजा गर्ने, सूर्यादि नवग्रहको थुप्रालाई पूजा गर्ने, जल फुल अक्षताहरू अर्घ पञ्चामृतहरू सबै थोक राख्नु पर्यो, तपाईँले आफ्नो ढङ्गले पूजा गर्नुहोस् क्या, फलफुल चाहिँ तपाईँले चढाउनुहोस्, दक्षिणाहरू एक एक रुपियाँ छन् कि पाँच पाँच रुपियाँ छन् कि दस दस रुपियाँ छन् कि कति छन् त्यो दक्षिणा पनि चढाउँदै जानुहोस्। अब पालो आयो कसको, दुर्गाजीको पूजा गर्ने बेला आयो होइन, दुर्गाजीको पूजा गर्ने बेला आयो, पहिला सुरुमा कलशलाई पूजा गर्नुपर्छ, त्यसरी दुर्गा थापना गर्नुहोस्,
होइन दुर्गा स्थापना गरेपछि दुर्गाजीलाई चाहिँ तपाईँले के गर्नुपर्छ भन्दा सुरुमा यसो फुल अक्षत लिएर दुर्गाको ध्यान गर्नुहोस् र चढाइदिनुहोस्। चढाइसकेपछि जुन थाली हुन्छ दुर्गाको स्थापना गरेको थाल चाहिन्छ, एउटा चरेसको थाल चाहिन्छ, हो त्यो चरेसको थालमा तपाईँले दुर्गाको फोटो छ भने दुर्गाको फोटो नभए तिनवटा पैसो चाहिँ त्रिभुज बनाएर राख्नुहोस्। तिनवटा पैसो महाकाली महालक्ष्मी महासरस्वती दुर्गाय नमः भनेर त्यो थालीमा तपाईँले सुनको सुनको पैसा चाहिँ सुनमा लगाएर घोट्दै टुक टुक टुक राख्नुहोस् त्यहाँनिर हो। त्यति राखिसकेपछि के गर्नु पर्यो अब भन्दा तपाईँको चाहिँ थालीलाई पूजा गर्नुपर्छ। पहिला सुरुमा ध्यान गर्ने, त्यसपछि जलले ती दुर्गाजीको प्रतिमालाई स्नान गराउनु पर्छ जलले, त्यसपछि गाईको दुधले, त्यसपछि फेरि जलले थोत्थोरे क्या गाईको दुध धेरै चढाउने, जल थोत्थोरे चढाउने, आत्माले एक चढाइ भइहाल्छ होइन, दुधले दहीले घिउले महले चिनीले होइन, अनि त्यसपछि अष्टगन्धनहरू चन्दनहरू छन् वा अष्टगन्ध चन्दनहरू यसो चढा घोलेर त्यहाँ चढाइदिनुहोस् फेरि, अनि फेरि शुद्ध जलले अनि त्यो पैसालाई झिक्नुहोस् प्रतिमालाई झिकेर अनि एउटा शुद्ध कमै मजाले पुछपाछ पार्नुहोस्, त्यो थालीलाई लगाएर तुलासाङ मठमा लगाएर त्यो जल चढाउनुहोस् अथवा फुलबारीतिर लगाएर हालिदिनुहोस्, अनि थाली चाहिँ तपाईँ सफा गरेर फेरि थालीलाई पनि शुद्धिको वस्त्रले मजाले पुसेर त्यहाँ थापना गर्नुपर्छ, फेरि त्रिभुज बनाएर थापना गर्नुहोस् हो। त्यति गरेपछि दुर्गाजीको अब पूजा सुरु भयो, पहिला सुरुमा स्नान हुन्छ अनि दुर्गाजीको पूजा सुरु हुन्छ, चन्दन चढाउनुहोस्, अक्षत चढाउनुहोस्, चौतिर चढाउनुहोस्, दुबो चढ्दैन फेरि दुबो चाहिँ फेरि याद गर्नुहुने, गणेशजीलाई कलशलाई चढ्छ दुबो, गणेशजीलाई चढ्छ कलशलाई चढ्छ, उता नवग्रहलाई चढ्छ, यता षोडश मातृका दुर्गालाई दुबो नचढाउनुहोस्, तुलसीको पात चढाउनु, बेलपत्र चढाउनुहोस् होइन, अलि मगमग मगमग बासना आउने फुल चढाउनुहोस्, भएर पाएसम्म फुलका मालाहरू चढाउनुहोस् तपाईँले दुर्गाजीलाई है, अनि त्यसपछि रातो वस्त्र लगाइदिनुहोस्, फल चढाउनुहोस्, दक्षिणा भेटी चढाउनुहोस् होइन, अर्घ चढाउनुहोस्, पञ्चामृत चढाउनुहोस्, मजाले पूजा गर्नुहोस्। पूजा गरिसक्नुभयो, सबै थोक पूजा गरिसक्नुभयो, भोलिको लागि मैले सिकाएको तपाईँलाई है, अनि त्यसपछि यतापट्टि जमराको बाटो पालो आयो होइन, जमरा राख्ने ठाउँमा बनाउनुहोस्, जमरा जहिले पनि थापना गरेको दाहिनेपट्टि हुन्छ, दुर्गा थापना गरेको दाहिनेपट्टि जमरा हुन्छ, जमरा राख्दाखेरि चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि चारवटा दुनामा राख्नु पर्यो, थोथोरै माटो राख्ने चारवटा दुना अनि एउटा मेन गरेर पाँचवटा चाहिँ ठाउँ चाहिन्छ, जमरा राख्ने चिज पाँचवटा चाहिन्छ क्या, अनि त्यही चाहिँ तपाईँले सबै ठाउँमा त्यही जमराको माटा मिलाएर राख्नुहोस्, त्यसपछि पूजा गर्ने माटोलाई त्यसपछि जमरा छर्नुहोस्, मजाले जमरा छर्नुहोस्, जमरा छरि माथिमा अलिअलि फुरफुर फुरफुर पारेर माटोहरू तपाईँले छरिदिनुहोस्, माटो भइहाल्यो, बिच जमरा राखेको बिच ठाउँमा एउटा घैँटोमा सानो तपाईँको चाहिँ कलशको माटो चाहिन्छ, कलशको माटोको कलश चाहिन्छ, हो त्यो कलशको चाहिँ तपाईँको चाहिँ माटा कलशमा बल पिपर आँपहरू राख्ने, एउटा चाहिँ तपाईँको त्यहाँनिर चाहिँ जनै सुपारी नरिवल राखिदिने, अनि त्यसपछि त्यहाँ घट भनेको त्यही हो नि, थापना गरेको भनेको चाहिँ घट स्थापना त्यहीँ गर्ने, अनि त्यसरी तपाईँले मजाले पूजा गर्न सक्नुहुन्छ, त्यहाँ पनि दुर्गाजीकै पूजा हुन्छ, महालक्ष्मीको पूजा हुन्छ होइन, यी सबै कुराहरू तपाईँले गर्नुहोस्। अब यी सबै कुराहरू गर्ने समय छैन भने के गर्ने भन्दा एउटा दियो बाल्नुहोस् अनि त्यही जमाएर राखेको बिचमा माटो घडा राख्नुहोस् अनि त्यही माथि दियो कलश गणेश नवग्रह सबै सम्झेर त्यही माटोको जमराको बिचमा जुन कलश हुन्छ नि हो कलशको माथि मुखमा पूजा गरिदिनुहोस्। यसरी पनि पूजा गर्न सकिन्छ, आफ्नो आफ्नो तरिकाले पूजा गर्न सकिन्छ। नियम चाहिँ जुन मैले भने नि अहिले यो नियम चाहिँ एकदम राम्रो नियम हो। तपाईँले बुझ्नुभयो बुझ्नु भएन, थापाउनु भएन, के गर्नुभयो कसो गर्नुभयो होइन, मैले चाहिँ सक्दो र भर्दोसम्म तपाईँलाई बुझ्ने तरिकाले मैले तपाईँलाई जानकारी भने गराएको छु। भोलि जमरा राख्ने समय एकदम राम्रो समय रहेको छ, भोलि जमरा राख्नुपर्छ, भोलि नै जमरा छर्नुपर्छ अनि मजाले पूजा गर्नुपर्छ। कसै कसैले भन्नुहुन्छ दुई महिना जमरा लाउनुहुन्छ त पनि भन्दा मलाई हिजो फोन गर्दै हुन्थ्यो कसै कसैले होइन, दुई महिना हुँदैन क्या, महिना भनेको त हामीले वैशाख जेठ असार साउन भदौ असो यस्तो, तर शास्त्रीय महिना भनेको चाहिँ शुक्ल पक्ष र कृष्ण पक्षको आधारमा हुन्छ। अहिले चाहिँ असोज महिनाको कृष्ण पक्ष हो आजसम्म चाहिँ, भोलिदेखि असोज महिनाको शुक्ल पक्ष हो, कुरा बुझ्नु भएन, असोज महिनाको शुक्ल पक्ष हो भोलि, पक्षको हिसाबले हुन्छ, यसलाई तपाईँले विशेष ध्यान दिनुहोला भन्न चाहे। अझै केही कुरा बुझ्नु भएन तपाईँले, जानकारी भएन तपाईँलाई भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला, फोन गर्नुहोस्, म तपाईँलाई बुझाउने कोसिस भन्ने गर्नेछु। भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको पनि जानकारी मलाई
प्राविधिक मित्रबाट इसारा भएको छ, भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म जतिश आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841575223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
0: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: स्कर्फ टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्फ टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: होइन ए दिदी, कता हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
2: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845-0956-86।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
8: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9845-82-997,
7: 9855-10-997।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855-52-454, 9855-20-454, इमेल lok.logic2@gmail.com।
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
11: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
12: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
11: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
12: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
11: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
12: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
11: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
1: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अटुट साइनो।
13: तपाईको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
1: हरेक शनिबार बिहान 8 बजे
13: मात्र पश्चिम चितवनको आवाज, रेडियो साहिनो 89.8 MHz मा।

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 9 AM

0: 9 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा गरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल।
0: नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको। आज बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। 54 मत बगर भएको निर्वाचन समितिले जनाएको छ। पार्टी सभापति सहित केन्द्रीय कार्य समिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य निर्विरोध भएका छन्। अन्य पदाधिकारीको मतगणना भने बाँकी रहेको छ।

सभापति बाहेकका पदाधिकारीको मतपेटिका भने पार्टी कार्यालय सानिपा लगिएको छ। उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना शुरू गर्नेछ। कटवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानिपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना शुरू हुनेछ। पन्ध्र महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो। लगत्तै राति अबेरबाट काठमाण्डुको राष्ट्रिय सभा गृहमा भएको मतगणनामा सभापतिमा थापाले 6584 मत प्राप्त गरेर विजय हुनुभएको हो। उहाँका प्रतिस्पर्धी श्याम कृष्ण खड्गीले पनि 375 मत प्राप्त गरेका छन्, जसमा कुल 54 मत बदर भएको थियो। यसपटक कांग्रेसका 7317 महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेका छन्। नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिँदै यो यात्रा शुरू भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको बताएका छन्। शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्याउनुपर्ने बताएका छन्। यात्राको शुरूआत हो, लक्ष्यको प्राप्ति होइन। हिँड्नु धेरै छ, हामीले गन्तव्यमा पुर्याउनु छ देशलाई, शर्माले फेसबुकमा लेखेका छन्। अप्ठ्यारा आउँछन्, सामना गर्नु छ संयमले, जोड्नु छ भिन्न मत र मनहरू। उनले इतिहासप्रति इमान्दार रहँदै विगतका रूपलाई पछ्याउन र कमजोरी सच्याउनु पर्नेमा पनि जोड़ दिएका छन्। देशको समुन्नति सम्भव तुल्याउनु पर्ने भन्दै उनले सक्नुपर्छ र सक्नेछौ भन्ने विश्वास समेत व्यक्त गरेका छन्। गगनलाई अपर विश्वास र दृढ साथसहित आफू उभिएको तथा आफूहरू लामबद्ध रहेको उल्लेख गर्दै शर्माले लेखेका छन्। लु ब्रदर, बलियो कमाण्डका लागि शुभकामना। 15 महाधिवेशनबाट गगन थापा आज बिहान मात्रै सभापति निर्वाचित भएका हुन्। मतदान भएका अन्य पदाधिकारीको मतगणना पनि आज दिउँसोदेखि मात्रै शुरू हुनेछ। तेह्र वर्ष अघिको रक्तचन्दन तस्करी घटनामा ठेकेदार नवीनराज बस्नेत पक्राउ परेका छन्। प्रहरीले व्यवसायी नवीन बस्नेतलाई पक्राउ गरेको छ। सीआईबीको टोलीले शुक्रबार राति बस्नेतलाई देवसुकोला स्थित उनको घरबाट पक्राउ गरेको हो। 13 वर्ष अघिको रक्तचन्दन तस्करीको मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो। बस्नेतलाई ब्यूरोले कार्यवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुमा पुर्याएको छ। दोलखा घर भएका बस्नेत अहिले ठेकापट्टा सम्बन्धी व्यवसाय गर्छन्। रक्तचन्दन तस्करी सम्बन्धी कसुरमा ठेगाना नखुलेको भन्दै पेन्डिङ रहेको मुद्दामा बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी दिलीप घिमिरेले बताएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बस्नेत सहित पूर्व प्रधान नयदी चोलेन्द्र शमशेर जबराका भाइ प्रभु शमशेर जबरा, नवराज थपलिया, दीपक तिमल सिन्हा र नारायण गाहालको घरमा छापा मारेको थियो। बस्नेत चोलेन्द्रको पनि निकटस्थ मानिन्छन्। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको मुद्दा मिलाउन झापाका इमन सापकोटा मार्फत चलफुल गरेको आरोपमा प्रहरीले जबरालाई पक्राउ गरेर छाडेको थियो। इमन सापकोटा विरूद्ध काठमाण्डु प्रहरीले सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

0: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
1: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: भोटुको सिवारीमा 1,457 जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहानसम्मको विवरण हो। बाढ़ीमा गम्भीर घाइते भएका 2 जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रचना 236, नुवाकोटमा 205, धादिङमा 73, चितवनमा 369, गोर्खामा अवस्थित तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको मृत्यु भएको बताएको छ। संकलन भएका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत प्रक्रिया पूरा गरी हालसम्म 1,335 शव व्यवस्थापन गरिएको छ। 1,438 शवको पहिचान हुन सकेको छैन। बाढ़ीपछि 4,720 जना बेपत्ता छन्। यसै गरी बाढ़ीबाट विस्थापित 1,231 जना विभिन्न जिल्ला स्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ। सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एलजी वंशीराज दाहाललाई सेवाबाट हटाएको छ। आचरण सम्बन्धी विषय पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कार्यवाही भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दाहाललाई यही असोज 23 गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो। दाहाल 4 वर्ष पदावधिका कारण यही असोज 27 गते अवकाशमा जाँदै थिए। यसअघि इनाम सापकोटा नामक व्यक्तिसँग सुरक्षासँग सम्बन्धित संवेदनशील कुराकानी भएको प्रमाण फेला परेपछि दाहाललाई निलम्बन गरिएको थियो। काठमाडौँ सड़क खण्ड पहिरोका कारण अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाड़ीको आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुगलिन काठमाण्ड सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिएका छन्। उनका अनुसार हेटौडाबाट काठमाण्डतर्फ छुट्ने गाड़ी यसअघि गइराती 2 बजेदेखि बिहान 5 बजेसम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म संचालन गर्न दिइनेछ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म संचालन गर्न पाइनेछ। त्यस्तै काठमाण्डुबाट हेटौडातर्फ आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र आज राति 10 बजेदेखि भोलि बिहान 1 बजेसम्म समय निर्धारण गरिएको छ। त्यस्तै भोलि दिउँसो 2 बजेदेखि बेलुका 7 बजेसम्म पनि काठमाण्डुबाट हेटौडातर्फ गाड़ी संचालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रुवाहक गाड़ीलाई मात्र संचालन अनुमति छ। त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथ सड़क खण्ड प्रयोग गर्न पुनः रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई निर्धारित समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो 2 बजे गाड़ी संचालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ भित्रने मार्गमा साना गाड़ीका लागि आलोपालो समय तालिका लागू गरिएको छैन। आसुन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज अपराह कालमा दिवंगत पितृका नाममा तर्पण शिवादण्ड पिण्ड दान गरी समापन गरिदिएछ। आसुन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष आसुन कृष्ण आमा बास्याका दिन दिवंगत पितृका नाममा तर्पण शिवादान र पिण्डदान गरी आज समापन गर्न लागि हो। आसुन शुक्ल प्रतिपदाका दिन गरिने माता मह आमा बाको श्रद्धा भने आइतबार गरिन्छ। पितृपक्षका 15 तिथि र आसुन शुक्ल प्रतिपदाको 1 दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण शिवादान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध पनि भनिन्छ। पितृपक्षको अन्तिम दिन आज आमा बास्या अर्थात औंसी तिथि श्राद्ध गरिन्छ। कुनै कारणवश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत समेत रहेको छ। जीवन्त अनुभवहरूको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइरहेछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, मानसिक समस्याप्रतिको सामाजिक कलंक हटाउने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रभाव गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रभाव समीक्षा गर्न विश्व स्वास्थ्य संगठनले सदस्य राष्ट्रका सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड़ दिएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर नभएका नागरिकलाई नागरिकता प्रमाणपत्र लगायतका वैकल्पिक कागजातका आधारमा बैंकिङ सेवा प्रभाव गर्न नेपाल राष्ट्र बैंक सहित सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था मार्फत सेवा उपलब्ध गराउन आदेश दिएको हो। अहिले बागमती र मधेस प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मधेस प्रदेशका धेरै जसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। गैरातीको तुलनामा अहिले बिहान पानी पर्ने क्रम केही घटेको छ। काठमाडौँमा अहिले हल्का वर्षा भइरहेको छ। पूर्वको कोशी प्रदेशका थोरै ठाउँमा पानी परेको छ। पानी परेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। हिजो बेलुका पनि बागमती सोध कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको थियो। मौसमविदका अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने र मौसममा सुधार हुँदै जाने अनुमान छ। भारतमा कक्रो जनता पार्टीको आह्वानमा आज वृहत प्रदर्शन हुँदैछ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसँग मार्च पासको आह्वान गरेको छ। यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सहित सफलता पाएको थियो। भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना प्रदर्शन चर्किएको हो। आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउने प्रक्रिया समेत सञ्चालन गरिएको बताएको छ। र नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लीग टूको शीर्ष चारमा नपर्ने पक्का भएको छ। हिजो भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराइसकि नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो। नेपालले अब सिधै विश्वकप छनौट खेल्न पाउने छैन। नेपाली टोलीले अब प्ले अफ खेल्दैछ। क्यानाडालाई हराएपछि ओमानको 29 खेलबाट 33 अंक भएको छ भने नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा पनि 32 अंकसम्म मात्रै पुग्न सक्छ। अमेरिका 34 खेलबाट 47 अंकसहित लीग टूको च्याम्पियन भइसकेको छ। स्कटल्याण्डको 36 खेलबाट 45 अंक छ भने नेदरल्याण्डसको 32 खेलबाट 38 अंक रहेको छ। नेपाल 32 खेलमा 24 अंकसहित सातौंमा छ भने युए 31 खेलबाट 19 अंकसहित आठौंमा छ। नेपालले श्रृंखला अन्तर्गत भोलि क्यानाडासँग खेल्नेछ। हाउस त काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: ठुलो विषयमा चारो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा
2: प्रीति तयारी चर्चाउ
3: डिसो फाइबर नेट
4: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहस यतिखेर तपाईँ 350 भन्दा बढी रेडियो मार्फत सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट पनि सुनिराख्नु भएको छ. आदरणीय श्रोता यतिखेर फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि तपाईँ सुनिराख्नु भएको छ. काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसमा हामी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं. आदरणीय श्रोता सभापति निर्वाचित भएका गगन कुमार थापाले यतिखेर नेपाली कंग्रेसको सभापतिमा निर्वाचित भइसके पछाडि 6,584 मत प्राप्त गरेका छन्. त्यस्तै थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्कीले भने 375 मत प्राप्त गरेका छन्. आदरणीय श्रोता यो अवस्थामा सभापतिले 93% मत प्राप्त गर्दै गर्दाखेरि 375 मत, यो पनि धेरै ठूलो मत उनले पाएका छन् श्यामकृष्ण खड्कीले. गगन कुमार थापा सर्वशक्तिशाली हुँदै गर्दाखेरि श्याम कुमार खड्कीले समेत प्रतिस्पर्धा गर्दा 375 मत पाउनु भनेको अहिलेको अवस्थामा निकै धेरै मत मान्न सकिन्छ, यसलाई पनि आकलन गर्न सकिन्छ. गगन थापालाई पनि उनले चुनौती दिन खोजिरहेका थिए. आदरणीय श्रोता हामी एकछिनमा कुराकानी पनि गर्नेछौ. आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.

37,700 रुपियाँसम्म क्याश ब्याक को अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: कुनैदिन असम्म तु अकाउन्ट ओपन एक्टिभेट अनि कारोबार सजिलैसँग बिजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ मनैदेखि वाउ गोद्रेजको बाहार चाड पर्वमा ल्याऊ खुसी नै खुसी अपार गोद्रेज सँग चाड पर्व उपहारै उपहार यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस् फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी गोद्रेज सँग भनेदेखि वाउ
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

यो दसैँमा बेपोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: पर्वमा सिजीका साना घर आयाती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आयनी ब्याङ्क सबैका लागि ब्याङ्क इस होम इन्टरनेट।
2: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाल हुनुहुन्छ। कटुवालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ हजुर, नमस्ते, धन्यवाद।
2: राजु सर, अब सभापति गगन कुमार थापा निर्वाचित भइ नै सक्नु भएको छ, यो खबर आइसकेका पनि छ। उहाँले 6584 मत प्राप्त गर्नुभएको छ। कति समय लाग्यो मतगणना गर्न सभापतिको?
3: सर्वप्रथम त म यो आजको मतदान कार्यक्रममा जुन उत्साहपूर्ण रूपमा सहभागी हुनुभयो नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू र मतदान कार्यमा चाहिँ सहभागी भएर शान्तिपूर्ण रूपमा चाहिँ जुन रूपमा चाहिँ सम्पूर्ण कांग्रेसका कार्यकर्ता र निर्वाचन समितिका साथीहरू लाग्नुभयो त्यसको लागि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। र मीडियाका साथीहरू जसले यो निर्वाचनको माहौल उत्सवलाई पनि एउटा सकारात्मक रूपमा सन्देश प्रवाह गर्नुभयो त्यसको लागि पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु। आज हाम्रो यो जुन मतदानको कार्यक्रम रहेको थियो करिब राति 9 बजेसम्म सम्पन्न भयो
2: मतदान
3: र मतपेटिकाहरू संकलन गर्दाखेरिको अवस्थामा 10 बजेसम्म हामीले संकलन गरिसक्यौं तर अप्रत्याशित रूपमा चाहिँ जुन वर्षा भयो त्यो वर्षाको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ मतपेटिकाहरूलाई चाहिँ सुरक्षित तवरबाट चाहिँ पार्टी कार्यालय लग्न केही ढिला भयो। ढिला भएको कारणले गर्दाखेरि हामीले करिब 1 बजे मात्रै सभापतिको मतगणना कार्य सुरु गरेको अवस्था हो।
2: अब सभापतिको मत 1 बजेबाट सुरु गर्नु, कति समय चाहिँ लाग्यो सभापतिको मत गर्न राजुजी?
3: फाइनल मतगणना गर्नको लागि हामीले अहिले 5 बजे मात्रै मतगणनाको परिणाम प्राप्त भयो। 4 घण्टा हामीलाई करिब करिब लाग्यो। त्यो सर्ट लिस्टिङ गरियो हामीले र जुन मतगणनाको लागि चाहिँ जुन हामीले चाहिँ आज मत खसेको थियो त्यो मत अत्याधिक मात्रामा हजुरको करिब करिब 96% मतदान भएको थियो।
2: सभापतिको हकमा कति मत चाहिँ खस्यो टोटलमा अनि त्यसपछि कति बदर भयो, कस्तो रह्यो मत पत्रको चाहिँ स्थिति?
3: 6584 मत गगन कुमार थापाले प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्दी श्याम कृष्ण खड्गीले चाहिँ हजुरको 375 मत प्राप्त गर्नुभयो र 54 मत चाहिँ बदल भएको अवस्था छ हजुरको।
2: अब मतगणना बाँकी पदाधिकारीको मतगणना चाहिँ कतिखेरबाट हुन्छ, कसरी हुन्छ?
3: बाँकी पदाधिकारीको हकमा आज 1 बजे हामीले पार्टी कार्यालयमा चाहिँ उपसभापतिका प्रत्याशी र महामन्त्रीका प्रत्याशीहरूलाई पार्टी कार्यालयमा बोलाएको छौं र उहाँहरूसँगको छलफल पश्चात सम्भवतः आजै हामी चाहिँ उपसभापति र महामन्त्रीको पनि मतगणना कार्य सम्पन्न गर्छौं भन्ने विश्वास लिएका छौं।
2: अब भनिसकेपछि चाहिँ अब सबैको मत गणना चाहिँ आज दिउँसो 1 बजेबाट हुन्छ है बाँकीहरूको?
3: हजुर, बाँकीको आज 1 बजेबाट शुरू गर्ने योजना छ।
2: अब हिजो मतदानका क्रममा चाहिँ के कस्तो स्थिति बन्यो दिउँसोभरि मतदान गर्ने क्रममा? अब कतिखेरदेखि शुरूआत भएर चाहिँ कति राति सबै यहाँले भनिसक्नुभयो 9 बजेसम्म मतदान भयो भनेर, होइन कस्तो स्थिति रह्यो चाहिँ? अब किनभने तपाईँहरू त अब विद्युतीय माध्यमबाट जानुपर्ने स्थितिमा अब हामीले त्यो फेरि त्यो बक्समै खसाल्नुपर्ने स्थिति पनि बन्यो, यो किन भयो, यो कहाँनिर कि तयार नपुग्या हो कि यो के हो कारण चाहिँ?
3: मुख्यतया हामीले बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा कांग्रेस पार्टीको चाहिँ जुन किसिमको भोटको प्याटर्न छ, विधानको जुन व्यवस्था छ, विधानमा भएका जुन क्लस्टरका चाहिँ प्रोभिजनहरू रहेका छन् त्यो प्रोभिजन हेर्दाखेरिको अवस्थामा 7300 जुन हाम्रो मतदाता हुनुहुन्छ 7300 मतदाताका माझमा भोटिङ मेसिन इलेक्ट्रोनिक मेसिनमा हामी प्रवेश गर्दाखेरिको अवस्थामा त्यो करिब करिब हजुरको 36 घण्टा चाहिँ निरन्तर रूपमा चाहिँ मतदान गर्नुपर्ने अवस्था देखिन्थ्यो। हामीले यस विषयमा प्राविधिक रूपमा चाहिँ हामीले चाहिँ सम्पर्क पनि राखेका थियौँ उहाँहरूसँग। राख्दाखेरिको अवस्थामा उहाँहरूले 110 मोनिटर छ भन्नुभएको थियो, एकसाथमा 110 चाहिँ मतदाताहरूले मतदान गर्दाखेरिको अवस्थामा पनि त्यसलाई करिब करिब 40 मिनट लाग्छ भन्नुभएको थियो, त्यसलाई डिभाइड गर्दाखेरिको अवस्थामा 36 घण्टा लाग्ने। अब निरन्तर 36 घण्टासम्म मतदान गर्नुभन्दा एक दिनमै चाहिँ ब्यालेटको माध्यमबाट मतदान गर्नु सहज हुन्छ भन्ने कुरो सबैको आम सबै कार्यकर्ता र पार्टीका पदाधिकारीहरूको छलफलबाट एउटा निष्कर्ष निकालियो र त्यस कारणले गर्दाखेरि हामी चाहिँ फेरि पनि यसपालि ब्यालेटमै जानुपर्ने अवस्था आएको अवस्था हो।
2: अब अहिले हेर्दाखेरि चाहिँ कस्तो रह्यो, कसैले प्यानल बनाएर अलिकति यो लिस्टिङ बाँड्ने गुट बनाउने खालका पनि देखिन्छन् नि त यो महाधिवेशनमा, त्यस्तो रह्यो राजुजी?
3: यसपालि समग्र रूपमा हेर्दाखेरिको अवस्थामा हामीले त्यस्तो केही पनि देखेनौ। अत्यन्त उत्साहका साथ चाहिँ सबै मतदाताहरू चाहिँ सहभागी हुनुभएको अवस्था थियो। बिहान 7 बजी हामीले सुरु गर्ने भनिए तापनि त्यहाँको अब पहिलो चरणमा चाहिँ त्यहाँ मतदान स्थलको चाहिँ प्राविधिक रूपमा चाहिँ मिलाउनु पर्ने र विभिन्न किसिमका मुसुर्का गर्नुपर्ने, मतपेटिकामा सिलबन्दी गर्नुपर्ने लगायतका कार्यले गर्दाखेरि हामीले 8 बजेबाट चाहिँ यो मतदान कार्य चाहिँ सुरु गरेको अवस्था हो र 8 बजेबाट सुरु भएको मतदान र यो 23 चाहिँ हजुरको चाहिँ क्लस्टरहरू भएको हुनाले 23 मतपत्रमा चाहिँ आफ्नो चाहिँ अभिमत जाहेर गर्नुपर्ने अवस्था भएको हुनाले चाहिँ केही समय लाग्नु स्वाभाविक हो। तथापि हामीले 8 बजेसम्म पूर्ण रूपमा मतदानको चाहिँ कार्य सम्पन्न भइसकेको पाएका थियौं र त्यसलाई चाहिँ हामीले प्राविधिक रूपमा चाहिँ सिलबन्दी लगाएर कार्य गर्दाखेरिको अवस्थामा केही ढिला भएको अवस्था हो।
2: कति प्रतिशत जति मत खस्यो? अब किनभने अलिकति लम्बियो पनि महाधिवेशन होइन, अब धेरै ठाउँहरूबाट नेता कार्यकर्ताहरू आउनु भएको थियो, महाधिवेशन प्रतिनिधि आउनु भएको थियो, कतिपय जिल्लामा चाहिँ विवाद मिलाउनकै निम्ति भनेर पनि एक दिन चाहिँ सार्नुपर्ने एउटा परिस्थिति बन्यो। यसका बावजुद पनि यो मत खस्नेको प्रतिशत र यो मत खस्ने क्रमलाई चाहिँ तपाईँहरू कसरी एनालाइसिस गर्नुभएको छ?
3: यसपटक हजुरलाई हेर्दाखेरिको अवस्थामा नेपाली काँग्रेसको इतिहासमै 165 निर्वाचन क्षेत्रमा चाहिँ प्रतिनिधित्वहरूको चाहिँ सहभागिता रहेको अवस्था थियो र ती मतदाताहरूमा अत्यन्त उत्साह रहेको थियो। यस्तो चाडबाडको अवसरमा पनि उहाँहरूले चाहिँ आफ्नो मतै जाहेर गर्नुपर्छ भन्ने अभिप्रायले चाहिँ ढिलो हुँदा हिजो हामीले प्राविधिक रूपमा गर्न सकेनौं र आज सारिएको थियो। आजको दिनमा पनि उहाँहरूले 96% चाहिँ मतदान गर्नुभएको छ। 96% भनेको चाहिँ अत्यन्त उत्कृष्ट चाहिँ सहभागिता हो भन्ने मलाई लाग्दछ।
2: ए भनेपछि अबको यो जस्तो मतगणनाको सबै क्रम चाहिँ कति समयसम्म लाग्छ होला? कति आजै दिउँसोभरि नै भ्याउँछ वा चाहिँ अलिकति टाइम लाग्छ, के हुन्छ?
3: आजै त सकिँदैन हजुरको, यो 23 मतपत्र गर्नु छ। 23 मतपत्र भनिसकेपछि हजुरको 7,000 जुन मतदाताले आफ्नो अभिमत व्यक्त गर्नुभएको छ त्यो अभिव्यक्ति गर्नुभएको मतपत्रको संख्या करिब करिब 1,84,000 हजुर हुन्छ। 1,84,000 मध्ये आज हामीले 7,000 गर्न सफल भएको अवस्था छ। अब त्यस कारणले गर्दाखेरि हामीले छिटोभन्दा छिटो गर्दाखेरि पनि 3-4 दिन त लाग्न सक्छ।
2: ए सबै परिणाम आउन करिब करिब 3-4 दिन लाग्न सक्छ होइन?
3: लाग्छ।
2: फास्ट ट्र्याकमा कसरी बनाउनु भएको छ यो त? किनभने चाँडोभन्दा चाँडो चाहन्छन् अब नतिजा सुन्नलाई पनि होइन प्रतिनिधिहरू, कस्तो छ फास्ट ट्र्याकमा हुने सम्भावना के छ? एकै ठाउँमा हुन्छ?
3: आज हामी पदाधिकारीहरूको चाहिँ मतगणना सकिसकेपछिको अवस्थामा त्यसपछि चाहिँ हामी चाहिँ हाम्रो सहमहामन्त्रीको चाहिँ मतगणनाको लागि हामी प्रवेश गर्छौँ। सहमहामन्त्रीको जुन क्लस्टरहरू छ विभिन्न त्यसलाई चाहिँ हामी कम्तीमा पनि 7-8 ठाउँमा चाहिँ डिभाइड गरेर छिटोभन्दा छिटो चाहिँ हामी मतदानको चाहिँ एउटा नतिजा प्रकाशित गर्न चाहिँ तयारी गरिरहेको अवस्था छ।
2: अब यो 15 महाधिवेशनले कंग्रेसमा कस्तो खालको उत्साह इनर्जी पैदा गर्यो राजुजी?
3: यो उत्साह अत्यन्त महत्वको साथमा हामीले हेरिएको अवस्था छ। किन भन्दाखेरिको अवस्थामा जुन 7,039 मत जाहेर गर्नुभयो यो आफैमा 96% उपस्थिति भनेको त उहाँहरूमा उत्साह नै हो भन्ने चाहिँ हामीले ठानेका छौँ।
2: अब अहिलेको अवस्थामा कंग्रेसलाई एकदिक्का बनाउने, कंग्रेसलाई बलियो बनाउने, कंग्रेसलाई सग्लो कंग्रेस बनाउने, तर यो सभापतिको जुन किसिमको प्रतिस्पर्धा भयो, प्रतिस्पर्धी उम्मेद्वारले ल्याएको मत पनि त सामान्य मत होइन नि त यो अवस्थामा होइन? गगन कुमार थापाकै एकरो नेतृत्व सर्वसम्मतको कुरा गर्दै गर्दाखेरि पनि राम्रै मत आएछ होइन प्रतिद्वन्दीको?
3: यसलाई यसरी बुझ्न सकिन्छ हजुरको, यो अहिले जुन नियमित महाधिवेशन भएको अवस्था हो, यो नियमित महाधिवेशनमा यो ऊ भन्ने कुनै पनि पक्ष विपक्ष भन्ने यहाँ रहेको अवस्था छैन। त्यो भएको हुनाले अहिलेको महाधिवेशनमा सबै पक्षको चाहिँ सहभागिता रहेको छ भन्ने कुरो चाहिँ जगजाहेर रहेको छ, केही पात्रहरूलाई छोडेर। भनिसके पछिको अवस्थामा सबैको प्रतिनिधित्व भएको यो अवस्थामा गगन कुमार थापाले चाहिँ यतिको मत ल्याउनु भनेको यो उत्कृष्ट मत हो भन्ने चाहिँ मलाई लागेको छ।
2: गगनजीले 93% मत प्राप्त गर्नुभयो सभापतिमा होइन, तर खड्कीले चाहिँ हेर्नुहोस् त 375 मत ल्याउनु भयो नि त होइन उहाँले पनि।
3: अब राजनीतिक विषयवस्तु भएको हुनाले मैले धेरै कुरो त बोल्न मिलेन यसमा, तर पनि उहाँ सिम्बोलिक रूपमा चाहिँ केही प्रतिनिधिहरूको पात्रको रूपमा पनि उपस्थित हुनुभएको थियो कि भन्ने पनि हामीले त्यतातिरबाट हेर्दाखेरिको अवस्थामा सिम्बोलिक रूपमा उहाँहरू अत्यन्त कमजोर हुनुहुन्छ भन्ने कुरो पनि देखिन्छ।
2: अब जाँदा जाँदै नेपाली कंग्रेसलाई एकडिक्का बनाएर लैजान सक्ने सामर्थ्य गगन कुमार थापाले राख्नुपर्ने पनि देखियो। अब वरिष्ठ उपसभापति विश्व प्रकाशजी निर्विरोध भइ नै सक्नु भएको एउटा परिस्थिति छ होइन, सबैलाई मिलाएर जान सक्ने र बलियो कंग्रेस बन्न सक्ने सम्भावनालाई कसरी हेर्न सकिन्छ आज?
3: यो अहिले नियमित महाधिवेशनबाट जुन एउटा सन्देश प्रवाह भइरहेको छ, यो सन्देशबाट के देखिन्छ भन्दाखेरिको अवस्थामा गगन कुमार थापा लगायत उहाँको जुन टीम अब आउँछ नेतृत्व, त्यो टीमले चाहिँ नेपाली कांग्रेसलाई चाहिँ एकदम सुदृढ र मजबूत रूपमा चाहिँ अगाडि बढाउँछ भन्ने मैले विश्वास दिएको छु।
2: भनेपछि कंग्रेस अब युवाहरूको कंग्रेस भन्छ होइन?
3: एकदम एकदम त्यसमा विवादै छैन। युवाको, बौद्धिक व्यक्तित्वहरूको, श्रमिकको, आम नेपाली जनताको एउटा विश्वासको पार्टी बन्छ भन्ने मैले विश्वास दिएको छु।
2: हस्त यहाँको महत्वपूर्ण समयका लागि राजुजी म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
3: हस् हस् धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय निर्वाचन समिति सदस्य सचिव राजु कटुवाल। नेपाली कंग्रेसको करिब 96% मत खसेको उहाँले जानकारी गराउनुभयो। 93% मत पाएर सभापतिमा गगन कुमार थापा विजयी हुनुभएको छ। बाँकी मतगणना हुनलाई केही समय लाग्छ, करिब 3-4 दिन लाग्छ भन्नुभएको छ। आजबाट पदाधिकारीको मतगणना हुन्छ, यसपछि हामी फेरि विश्राम लिन्छौं। विश्रामपछि पुनः उपस्थित हुनेछौं।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

चार पर्वमा डिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिजी इलेक्ट्रोनिक्स।

को दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: ए भतिज यो चाडपर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
6: नेकपा एमालेका सचिव महेश बस्नेत हुनुहुन्छ बस्नेतजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: हजुर नमस्ते गुड मर्निङ
6: धेरै लामो समयपछि कुराकानी हुन पाएको छ महेश बस्नेतजी कस्तो छ अवस्था आराम हुनुहुन्छ सन्चै छ कस्तो छ तपाईँको स्वास्थ्य अवस्था
7: राम्रो छु घरमै छु
6: अनि
7: चलिरहेछ
6: पार्टीको अवस्था कस्तो छ
7: गतिविधिहरूमै व्यस्त छु
6: पार्टीको अवस्था कस्तो छ अहिले
7: हजुर
6: पार्टीको अवस्था कस्तो छ नेकपा एमालेको अवस्था स्वास्थ्य अवस्था
7: पार्टी जेन्जी मुभमेन्ट पछाडि सरकारले राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरूमाथि जुन खालको धरपकड गर्ने र दुःख दिने एउटा मनस्थितिका साथ अगाडि बढेको सन्दर्भमा अब हाम्रो पार्टीभित्र पनि त्यो खालका आक्रमणहरू सरकारबाट भएका थिए र ती हाम्रो पार्टी अध्यक्षज्यूलाई नै बालनजी प्रधानमन्त्री भएको 24 घण्टा पनि नबित्दै गिरफ्तारी गर्ने उपाध्यक्ष विष्णु पौडेललाई गिरफ्तारी गर्ने लगायतका गतिविधिहरू भइरहेको सन्दर्भमा हामीले लोकतान्त्रिक हक अधिकारलाई कुण्ठित गर्ने र बाटो 23-24 गति पछाडिका मुभमेन्टलाई केही शक्तिहरूले कब्जा लिएर जनताको हक अधिकार र लोकतान्त्रिक हक अधिकारलाई जुन खालको हरण गर्ने परिस्थिति बनेको छ त्यसलाई ठिक ट्र्याकमा ल्याउनको लागि अब जनताको संगठित आवाजहरूलाई सशक्त ढंगले बुलन्द गर्नुपर्छ र लोकतान्त्रिक हक अधिकार जनअधिकार र जनताका विकास समितिको दिशामा अगाडि बढ्नुपर्छ भनेर हामीले हाम्रो पार्टीभित्रको एकतालाई मजबुत बनाउँदै विगतमा देखेका अन्तर्विरोधलाई हल गर्दै अब पार्टी चाहिँ सशक्त र संगठित ढंगले अगाडि जाने भनेर हाम्रा वडादेखि गाउँपालिका नगरपालिकासम्मका अधिवेशनहरू गर्ने र मङ्सिरमा देशभरिका कार्यकर्ताले काठमाडौँमा ल्याएर चाहिँ विशाल प्रदर्शन पनि गर्ने राष्ट्रिय कार्यकर्ता भेला पनि गर्ने सबै प्रदेश तहमा प्रदेश स्तरका भेलाहरू पनि गर्ने र सरकारको अधिनायकवाद निरङ्कुश शैली र महँगी भ्रष्टाचार र जनविरोधी कार्यको विरूद्ध बुलन्द आवाज उठाउँदै एउटा आन्दोलनको वातावरण बनाउने सम्मको तयारी गरेर हाम्रो पार्टीका बैठकहरू चलिरहेका छन्।
6: अब एउटा कुरा टाइम टाइममा तपाईँलाई पनि तर्साइरह हुन्छन् होइन अल्गोरिदमले हो कि वा संचार माध्यमले हो कि कुनै व्यक्तिले हो कि सामाजिक सञ्जालमा पटक पटक केही समाचारहरू आइरह हुन्छन् नि महेश बस्नेतजी
7: त्यो त अब भोलिको निमित्त को खतरा छन् भन्ने कुरा बालन सरकारले सूची बनाएकै छ हिजो मात्रै पनि अनेरा सोभीसँग निकट हाम्रो रत्नराजी क्याम्पसको सभापति र अनराज्य क्रान्तिसित क्रान्तिकारीसित सम्बन्धित त्रिभुवन युनिभर्सिटीको चाहिँ नि अध्यक्ष रत्नराज्यको लोकेश खड्का सहितका साथीहरूलाई यसले गिरफ्तार गरेको छ र विभिन्न खालका पोलिटिकल मान्छे व्यावसायिक मान्छे न्यायिक क्षेत्रका मान्छेहरू जो चाहिँ बालन सरकारको विरूद्धमा अथवा उसँग आलोचना दृष्टिकोण राख्छ भन्ने ठानेको छ र भोलिका दिनमा वैचारिक र राजनीतिक रूपमा उसको विरूद्ध लाग्ने र भोलिको रूपमा संगठित रूपमा जनशक्ति पहिचान गर्न सक्ने भन्ने हिसाबले भरत दाहालदेखि दुर्गा प्रसाईदेखि विविध व्यक्तिहरूमाथि यसले जुन खालको गिरफ्तारी गरिरहेको छ अब निश्चित रूपमा 1200 रुपियाँको टार्गेटमा म पनि छु भन्ने कुरा मैले बुझेकै छु, अरूले पनि बुझेकै छन्। र भोलिको दिनमा सशक्त ढङ्गले जनपहिचान गर्न सक्ने र भोलिका दिनमा उनीहरूको आवाजलाई सशक्त ढङ्गले बुलन्द ढङ्गले जनताको बीचमा पुर्याउन सक्ने र जनतालाई कन्भिन्स गर्न सक्ने व्यक्तिको रूपमा उनीहरूले बालिन मात्रै होइन अघिल्लो अन्तरिम सरकार सुशीला कार्कीजीको सरकारले पनि हामीले दुःख दिने पर्याप्त चाहिँ नि प्रयास गरेको हो। अब कुनै ठाउँ र आधार नपाएर दुःख दिन नसकेको त्यो प्रयास त उहाँले गरिरहनु भएको छ भन्ने कुरा त राम्रै अनुभूति भइरहेछ हामीलाई पनि।
6: यसको मतलब मलाई पनि निगरानी गरिरहेछन् भन्ने कुरामा तपाईँ क्लियर हुनुहुन्छ होइन?
7: त्यो त यिनीहरूले उनीहरूभन्दा फरक मत राख्ने हिजो विगत पुराना दलसँग जोडिएका प्रभावशाली नेताहरू लगभग सबैलाई निगरानीमा राखेकी छन्। अब त्योभन्दा पनि मात्र किन, अब अमरेश कुमार सिंहकै भाषामा तपाईँलाई भन्ने हो भने म र पार्टी सभापतिलाई समेत बालेनजीले चाहिँ सीआईबी खटाएर अनसन के अरे निगरानी राख्नु भएको छ भनेर त अमरेश कुमार सिंहले रवि लामिछानेजी समेतको नाम लिएर भन्नुभएको छ कि। त्यसो हुँदाखेरि बालेनजीको मन बाघ त्यो वनको बाघले होइन मनको बाघले उहाँहरूले यति धेरै खाएको छ कि यो चाहिँ मेरो विरुद्ध लाग्न सक्छ भन्ने आधारमा चाहिँ उहाँले स्वयं आफ्नै पार्टीका नेताहरूमाथि पनि निगरानी बढाउनु भएको छ। त्यो कुरा त घाम जतिकै छ भने छ नि।
6: यहाँले भन्दै हुनुहुन्छ मङ्सिरबाट अलिकति अब सशक्त रूपमा सरकारका गतिविधिहरू विरूद्ध चाहिँ प्रतिकार गर्ने भन्दै हुनुहुन्छ। अहिले चाहिँ सरकारकै सूचना चुहाएको के गरेको त्यहाँ चाहिँ स्याउका पेटीहरू ओसार प्रसार गरेको भनेर चोलेन्द्रलाई राति नै उठाएर पूर्व प्रधान न्यायाधीशलाई चाहिँ स्पष्टीकरण दिनेदेखि लिएर वंशीराज दाहाल सशस्त्रका एआईजी त बर्खास्त नै परिसक्नु भएको छ, कतिपयका घरमा छापा मारिया छ। यो सरकारका विरूद्धका गतिविधि गर्दाखेरि त तपाईँहरूलाई पनि त समस्या छ नि त भोलि।
7: अब लोकतन्त्रमा प्रतिपक्ष भनेको जहिले पनि एउटा वाच डगको भूमिका निर्वाह गर्ने शक्ति हो र उसले सरकारका कमी कमजोरीहरूलाई सशक्त ढङ्गले सदनदेखि सदस्यसँग आवाज उठाउने अधिकार राख्छ। अब बालेन सरकार चाहिँ के चाहन्छ भने ऊ अधिनायकवादी र निरङ्कुश ढङ्गले चल्न सक्छ र उसको विरूद्ध न्यायालय पनि नबोलोस्, उसको विरूद्ध व्यवस्थापिका संसद पनि नबोलोस्, उसको विरूद्ध जनताका आवाजहरू पनि नबोलुन् र उसले मङ्गी भ्रष्टाचार अनियमित जे गरे पनि सबै मुख दर्शक भएर बस्थ्यौन् र अनन्त कालसम्म उसलाई सत्ताको साँचो चाहिँ सुम्बिरहन् भन्ने उसले ठान्छ। यो कुरा न मानव जीवनमा सम्भव छ न लोकतान्त्रिक पद्धति अङ्गालेको मुलुकहरूमा यो कुरा सम्भव छ र उसले आफ्नो विरूद्ध न्यायालय पनि आफ्नो विरूद्ध छ भन्ने उसले ठानेको छ। किनभने न्यायालयमा उसले सपना मल्ल प्रधानलाई प्रधान न्यायाधीश नभई नआइकन पाँचौं मर्यादाको मनोज शर्माजीलाई बनाएर जुन खालको न्यायालयभित्र हस्तक्षेप गरेर न्यायालयभित्र यो सरकारको भित्र निकै ठूलो विद्रोह छ र त्यो विद्रोहको एउटा अङ्ग चाहिँ चोलेन्द्र शमशेर पनि हुन् भन्ने कुरा उसले बुझेको छ र सरकारका विरूद्ध हुने गम्भीर खालका मुद्दाहरूमा भोलि न्यायालय चाहिँ उनको फेभरमा हुँदैन भन्ने कुरा उसले बुझेको छ। त्यही भएर उनले चोलेन्द्रलाई गिरफ्तार गरेर यो छोरी कुटेर बुहारी तताउने भन्ने एउटा चलन जुन छ नेपाली समाजमा उनले चाहिँ अहिले चोलेन्द्रजीलाई समातेर उनले चाहिँ नि अहिले दुईटा कुरा उनले गरेका छन्। एउटा न्यायाधीशहरूलाई समेत गिरफ्तार गर्न सकिने एउटा कानून दाब गर्दैछौँ हामी भनेका छन् र अर्को साइबर ल ल्याएर उनका विरूद्ध मिडिया र सोसियल मिडियामा आवाज उठाउनेहरू सबैलाई गिरफ्तार गर्ने कानूनको हामी ड्राफ्ट गर्दैछौँ भनेर यिनीहरूले जुन प्रचार सरकारबाट भइरहेको छ एउटा त्यो भने अर्को चाहिँ जो व्यवसायीहरू उनीहरूको अगाडि जिउ हजुर गर्न गएन जो व्यवसायहरूले उनीहरूलाई बुझाउनु पर्ने उनीहरूको अपेक्षा अनुसारका रकम कलम बुझाउन गएन ती व्यवसायहरू जस्तो हिजो मात्रै पनि नवीन बस्नेत बिन्दा खड्काहरूलाई पनि गिरफ्तार गरे भन्ने कुरा सुनेको छु मैले र ती सबैहरूलाई उनीहरूले गिरफ्तार गरेका छन् जो उनीहरूको पाउमा गएका छन् उनीहरूको हिसाब किताब मिलाएका छन् र उनीहरूसँग नजिक छन् उनीहरूलाई चाहिँ उनीहरूले फेरि संरक्षण गरेका छन् र ठूल्ठूला आइसकेको जस्तो एउटा मात्रै साम तपाईँलाई उदाहरण दिने हो भने शहरी विकास मन्त्रालय अन्तर्गत यिनीहरूले अहिले ठुलो रही सडक भनेर 6 अर्ब बजेट विनियोजन गरेका छन् र त्यो 6 अर्ब बजेट चाहिँ कसलाई कहाँ कसरी वितरण गर्ने भनेर एउटा ठूलो सेटिङको आधारमा उनीहरूले बजेट बाँड्दैछन्। यसरी सार्वजनिक खरिद ऐनलाई समेत प्रभावित हुने गरेर उनीहरूले आफ्नो सेटिङ गर्ने र बिचौलेहरू मार्फत रकम संकलन गर्ने लगायत ठूलो धन्दा एकातिर चलाइरहेका छन् भने अर्कोतर्फ चाहिँ एक चरण विक्रम पाण्डे लगायतका व्यक्तिहरू, एक चरण शेखर गोल्चा लगायतका उद्योग व्यवसायहरू, एक चरण अनेक खालका व्यवसायीहरू र उनीहरू अहिले पुरै प्रतिशोधको राजनीतिबाट यति धेरै इन्जाइटीका शिकार भएका छन् र यति धेरै ग्रसित छन् र उनीहरूसँग सामान्य मतभेद राख्ने, सामान्य फरक मत राखेर भोलिका दिनमा उनीहरूको निम्ति यो खतरा हुन्छ भन्ने ठानेका सबै व्यक्तिहरूलाई चाहिँ उनीहरूले चाहिँ गिरफ्तार गर्ने, धरपकड गर्ने, दुःख दिने, टर्चर दिने त्यो चाहिँ एकदम यो दिशामा चाहिँ सर्वाइभ गरेको। त्यही भएर लोकतान्त्रिक हक अधिकार नै पछाडि परेको सन्दर्भमा अब प्रतिगमनतर्फ यो मुलुक गइरहेको छ र त्यसलाई प्रतिगमन सच्याउनुपर्छ, लोकतान्त्रिक हक अधिकारलाई कायम राख्नुपर्छ, जनताको अधिकार गुम्न आँटेको छ त्यसलाई चाहिँ कायम राख्नुपर्छ र अब त जनता समृद्ध नेपाल सुखी नेपाली भनेर हिजो विकास निर्माण आदि इत्यादिका चाहना, रोजगारीका चाहना, औद्योगिकरणका चाहना बोकेर हिँडेका जनताहरू चाहिँ अहिले चाहिँ नि सरकारको ज्यादा दिनुहोस्, महँगी बढ्यो त्यो घटोस्, भ्रष्टाचार बढ्यो त्यो घटोस्, हामीलाई चाहिँ नि सिङ्गो मुलुक चाहिँ अराजकताबाट ग्रस्त भयो त्यो अराजकता कन्ट्रोल होस् भन्ने अवस्थामा पुगेको छन् र उल्टो दिशामा गइरहेको र प्रतिगमनतर्फ गइरहेको मुलुक र त्यसको नेतृत्व गरिरहेको बालन सरकारलाई जति सक्दो छिटो बिदा दिनुपर्छ, जति सक्दो छिटो हटाउनुपर्छ भन्ने मानसिकता सरकारको छ। त्यसो भएको हुनाले हामी चाहिँ यो मुलुकलाई चाहिँ एउटा आन्दोलनको माहौल बनाउने दिशातर्फ चाहिँ अगाडि बढिरहेका छ।
6: महेश बस्नेतजी, एउटा कुरा क्या, बालन सरकारले र बालन सरकारसँग रहेका वा बालनसँग रहेका मन्त्रीहरू वा चाहिँ त्यो किताले चाहिँ जतिसुकै गतिविधिहरू गरे तापनि, यहाँले लगाएका आरोपहरू केन्द्रित भए तापनि, त्यहाँ त सभापति रवि लामिछाने पनि त छन् नि, उनी त अलिकति राजनैतिक संस्कारबाट केही समय प्र्याक्टिस गरेर पनि आएका छन्। त्यसको भए उनको भूमिका के हो त्यो अहिलेको अवस्थामा?
7: रवि लामिछाने त निर्जीव भएका छन्। हिजो रवि लामिछानेले जयन्ती आन्दोलनको आधारमा आफू दर्जनौ सहकारीका प्रकरणमा जुन संलग्न भनेर जेलभित्र उनी पूर्व पक्षमा थिए र त्यसबाट उनले तोडेर निस्केर पछि राष्ट्रपाको एउटा जुन जनमत जबरजस्त प्रकट गरेर त्यसलाई उनले चाहिँ म्याक्सिमम दुरुपयोग गर्दै कानूनी अडचनहरू हटाएर अहिले उनी चाहिँ केही समय जेलमुक्त भएका छन् र हिजो उनले यो सबै प्रक्रियामा आफ्नो लाभ र आफ्नो पार्टीको हितको गर्नुपर्छ भनेर उनले बालेसँग जबरजस्त न सैद्धान्तिक न वैचारिक न उहाँहरूको बिचको कुनै मन मिल्ने खालको परिस्थिति उहाँहरू मिल्नुभयो र जनताले पनि ठूला दलहरूप्रति ठूलो भ्रम पालेर एउटा मास इन्जाइटीको शिकार भएर दुई केही दिन एउटा परिस्थिति बन्यो। अहिले चाहिँ नि उहाँहरूको अवस्थामा के देख्छ भने डोलीदेखि भैँसी चढाउने, भैँसीदेखि डोली जगाउने खालको एउटा स्थिति देख्छ र रवि लामिछानेजीले आफ्नो पार्टीको विधानमा नै संसदीय दलको नेतालाई पार्टीले जुनसुकै बेला पनि हटाउन सक्ने र फिर्ता गराउन सक्ने भन्ने खालको प्रावधान राखिसके पछाडि पालनजीहरू एकातिर रविजीलाई पुरानो केस लगाएर गिरफ्तार गर्ने तर्फको तयारी र भोलि आफू पार्टीबाट र जनताबाट आन्दोलनबाट असुरक्षित निस्किने हुँदा संसद विघटन लगायतका सबै खालका चाहिँ नि गतिविधि र हरकतहरू गर्न बालनजीहरू तयार गरेको जस्तो देखिन्छ। अब रविजीहरू पनि जुनसुकै बेला पनि जस्तो नेपाली कंग्रेसको महाधिवेशनमा गगनजीलाई सुझाव दिएको जस्तो गरेर उनले पार्टीभित्र असहयोग गर्ने, पार्टी कमजोर हुन, पार्टी ध्वस्त बनाउने हेर्दा चाहिँ कारवाही गर्ने कुरामा तपाईँलाई म दोस्रो सुझाव दिन्छु भनेर जुन कुरा बोले त्यो चाहिँ नि गगनहरूतिर भन्दा पनि बालनहरूतिर वर्षित गरेर बोलेका भन्ने कुरा बालनजीहरूको बुझाएर रविजीहरू पनि कंग्रेसजी लगायतका रविजीहरूका सांसदहरूले पार्लियामेन्टमा जुन ढंगले अभिव्यक्तिहरू दिन थाल्नु भएको छ जुनसुकै बेला पनि बालनले संसद दलको नेताबाट हटाउने ढंगले रविजीहरूको पनि तयारी छ र रविजीले बाढी पहिरो लगायतका सन्दर्भमा जुन खालको सर्वदलीय बैठकहरू डाकेर सर्वदलीय संयन्त्र निर्माण गरेर सरकारलाई चाहिँ सल्लाह सुझाव दिन खोजे त्यो कुरालाई त बालनजीले धोती लगाइदिएर चाहिँ इग्नोरै हालिदिएको अवस्था छ। त्यसो हुँदाखेरि रविजी चाहिँ नि अहिले एउटा निर्भय मुखदर्शक भएर बालनजीका सबै हरकत ज्यादतीहरू चाहिँ नि हेर्ने बाहेक अरू केही पनि गर्न सक्ने भूमिकामा उहाँ हुनुहुन्न। त्यसो हुँदाखेरि उहाँहरूको यो अन्तर्विरोध चाहिँ कुण्डित ज्वालामुखी फुटेर चाहिँ प्रकट हुन्छ र त्यो चाहिँ धेरै लामो समय पूर्ण पर्ला जस्तो लाग्दैन मलाई।
6: अब जेएनजी विद्रोहको एउटा माग थियो, जेएनजी को चाहिँ एउटा भावना थियो, तर नेकपा एमाले चाहिँ आफूलाई रिफर्म गर्न किन सकेन, उल्टै पूर्व राष्ट्रपति अथवा राष्ट्रपति जस्तो दुई दुई कार्यकाल खाइसकेको गरिमामय पदमा बसेको व्यक्तिलाई ल्याएर पूर्व प्रधानमन्त्रीको अण्डरमा पूर्व राष्ट्रपतिलाई राख्न बाहेक अरू के परिवर्तन गर्नुभयो तपाईँहरूले, कसरी रिफर्म भयो एमाले त्यसो भए?
7: अब रिफर्मको आवश्यकता के हो, रिफर्मको बुझाइ के हो, रिफर्मको माग के हो भन्ने कुरा स्पष्टसँग बुझ्नुपर्छ। अब संकटको बेलामा नेतृत्वलाई गल हत्याएर जसरी शेरबहादुर देवजीलाई जेएनजी आन्दोलनको बेलामा हातपात गर्ने समग्र गतिविधि भएर हुन त काङ्ग्रेसभित्रको आन्तरिक कुरा हामीले धेरै बोल्नु

केन्द्रित गरेर सड़क निर्माण भौतिक पूर्वाधारका ठूल्ठूला फर्को मारे मापत जुन खालको आक्रमण चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूबाट गरेर बालनजी रविजी सुजनजी लगायतका व्यक्तिहरूलाई 4 अर्ब रुपियाँ चाहिँ नि लगानी गरेर अमेरिकी सरकारले जुन ढंगले गर्यो भन्ने कुरा त अमेरिकाको ग्रे जोनको लिक भएको रिपोर्ट र इन्फर्मेसनको आधारमा यी तमाम कुरा आइसकेको सन्दर्भमा अब यतिखेर हाम्रो पार्टी र हाम्रो नेताहरूलाई जुन ढंगले घेराबन्दी गरिएको छ त्यसको विरूद्ध चाहिँ सशक्त प्रतिवाद गर्नुपर्छ, नेतृत्वलाई स्थापित गर्नुपर्छ र रिफर्म भनेको कुरा चाहिँ नि पार्टीलाई संगठित रूपमा बलियो बनाउने, रिफर्म भनेको हिजोको जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने, अझ सुमधुर बनाउने, अझ जनताका सरकारका मुद्दा र सामाजिक न्यायका कामहरू अझ विस्तृत गर्ने पुस्ता हस्तान्तरणको कुरा चाहिँ नि अघिल्लो पुस्ताका योगदान इतिहास र क्षमतालाई सम्मान गर्दै पछिल्लो पुस्तालाई क्रमशः विकसित र प्रशिक्षित गर्दै क्षमतावान बनाउँदै उनीहरूलाई भूमिका दिने र नेतृत्व हस्तान्तरणको कुरा भनेको चाहिँ नि मूलभूत रूपमा हाम्रो जस्तो पुरानो पार्टीमा 3 पुस्ता जुन ढंगले विद्यमान छ, अघिल्लो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्ता, त्यो 3 पुस्ताको संयोजन गरेर नेतृत्वमा पार्टी अगाडि बढाउने र पछिल्लो पुस्तालाई वैचारिक र राजनीतिक रूपमा मजबुत बनाउने, पछिल्लो पुस्ता राष्ट्रिय तर्फ त्यति धेरै चाहिँ सकेको छैन, त्यसपछि उसँग त्यति धेरै देखिँदैन र पछिल्लो पुस्ता चाहिँ नि सामाजिक भन्दा पनि असामाजिक र अराजनीतिक र अराजक गतिविधिमा ऊ अगाडि हिँड्न खोजेको छ, अनुशासनहीन ढंगले हिँड्न खोजेको छ भन्ने आफ बुझाइ भएको सन्दर्भमा पछिल्लो पुस्तालाई अझ राष्ट्रप्रति जिम्मेवार बनाउँदै अनुशासित बनाउँदै उनीहरूलाई नेतृत्व सम्पन्न ढंगले अगाडि बढ्नुपर्छ भन्ने हाम्रो परिभाषा हो। जहाँसम्म पूर्व राष्ट्रपतिज्यूको आगमनको कुरा छ, पूर्व राष्ट्रपतिज्यू चाहिँ हिजो एउटा संविधानको संरक्षक, मुलुकको चाहिँ नि अभिभावक र एउटा गणतन्त्रको प्रतीकको रूपमा काम गरिसकेको व्यक्ति कम उमेरमा नै पार्टीको जिम्मेवारी दियो र उहाँ चाहिँ लामो समय चाहिँ त्यतिकै बस्नु पर्ने परिस्थितिमा चाहिँ म मेरो बाहेको जीवनलाई चाहिँ कुनै स्वास्थ्य नबोकिकनै कुनै पदको आकांक्षा नगरिकन म चाहिँ पुनः आफ्नै मातृपार्टी जहाँ ठूलो समय मैले काम गरेँ त्यही बसेर चाहिँ मैले आफ्नो जीवन बाँकी जीवन चाहिँ राष्ट्र र जनतालाई समर्पित गर्छु भनेर आइसके पछाडि हामीले उहाँलाई चाहिँ एउटा वरिष्ठ नेताको रूपमा चाहिँ नि सत्सम्मान पार्टीमा चाहिँ उहाँलाई हामीले निमन्त्रणा गरेका छौँ र यसमा पनि स्थानीय बैठक गर्दा

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो।
1: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 10 एएम।

कटिङको काम शुरू गर्न सकिएको थिएन। यद्यपि स्थानीय तह र सड़क विभागका प्रतिनिधिहरू बीच सहमति र छलफल भएपछि अहिले भने ब्याक कटिङको कार्य तीव्रताका साथ अगाडि बढ़ाइएको छ। सड़क विभागका अनुसार सम्पूर्ण अवस्था सामान्य रहेमा र कटिङको काम निर्वाध अगाडि बढ़ेमा करिब 8 घण्टाभित्रमा सड़क सञ्चालन गरिने समेत अपेक्षा गरिएको छ।

सक्ने भएकाले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत अनुरोध गरिएको छ। नेपाल सरकारले करारमा कार्यरत कर्मचारीहरूका लागि महँगी भत्ता र कर्मचारी सञ्चय कोष लगायतका सुविधाहरू प्रदान गर्ने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको परिपत्र अनुसार मन्त्री परिषद बैठकले करार सम्झौताको नयाँ ढाँचा अनुसार यो व्यवस्था कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, विभाग तथा कार्यालयहरूलाई निर्देशन समेत दिएको छ। मिति 2083 साउन 1 गतेदेखि लागू हुने गरी मासिक रू 2000 महँगी भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ। त्यस्तै कम्तीमा 6 महिना सेवा पूरा गरेका कर्मचारीलाई वर्षमा एकपटक 1 महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च र निजामती कर्मचारी सरह प्रत्येक वर्ष चैत्र महिनामा पोसाक भत्ता उपलब्ध गराइनेछ। त्यस्तै सार्वजनिक विदा बाहेक मासिक 1 दिनका दरले वर्षमा 12 दिन साधारण विदा, 15 दिनसम्म क्रिया विदा र महिला कर्मचारीका लागि 98 दिन सुत्केरी विदाको व्यवस्था गरिएको छ। त्यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट दरबन्दी कटौती भई फाजिलमा परेका 5 वर्षभन्दा बढ़ी सेवा अवधि पूरा गरेका करार कर्मचारीहरूलाई सेवामुक्त गर्दा एकपटकका लागि काम गरेको प्रत्येक वर्षको आधा महिनाको शुरू तलब स्केल बराबरको रकम एकमुष्ट राहत दिएर सेवा अन्त्य गरिनेछ। साथै करारमा कार्यरत कर्मचारी 58 वर्ष उमेर पूरा भएपछि सेवा स्वतः अन्त्य हुने व्यवस्था समेत गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

प्रयोगशालामा जेनेटिक रूपमा परिमार्जन गरी क्यान्सर कोष पहिचान गर्न सक्ने बनाएर पुनः बिरामी

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ आज?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र,
2: यसको हिँडाइले त चार दिनमा नै पुग्नु। जामिनु

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउँ

0: पहिलो समय सूचक अहिले दिउँसोको 2 बज्यो 82 पीएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
2: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
3: औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
4: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हाट जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
3: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
4: लामखुट्टेको टोकाईबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्याल ढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पुग्ने
6: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी
6: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
7: सम्पर्क नम्बर 98 450 82 997
5: 98 550 10 997
4: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्छ

0: छ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्रै ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण,
2: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
0: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
3: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
0: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
3: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
0: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
3: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
0: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने।
3: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
0: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन। डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगु ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
4: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: रेडियो साइनो 89.8 MHz तपाईं हाम्रो अटुट साइनो
1: बादल भन्दा माथि कति राम्रो सुन्नुलाई त्यही छैन मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुऱ्याइदिन्छ र

0: रेडियो साइनो 89.8 MHz तपाईं हाम्रो अटुट साइनो
1: साइनो समय सूचक अहिले साँझको 6 बज्यो 8:60 PM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

एक्सेल माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान साथै 0% ब्याजमा सजिलो किस्ता सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

रुपियाँका सामान किन्दा 37,700 रुपियाँसम्म क्यास ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सफ्ट एसेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सुजीका साना घर आयाती उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भेटनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पृथ्वी राजमार्ग अवरूद्ध, खुलाड़ो काम तीव्र सम्बन्धी खबरबाट सड़क विभागले धादिङको गजुरी नजिक गलौदीमा भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खोलाउने काम अघि बढ़ाएको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खोलाउन डोजर सहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। स्थानीय तहसँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर यातायात संचालनमा ल्याउने प्रयास भइरहेको छ। आज साँझसम्म ब्याक कटिङको काम सम्पन्न गरी सड़क पुनः संचालनमा आउने लक्ष्यसहित काम

0: भइरहेको छ। यस्तै काभ्रे पलाञ्चोको रोशी गाउँपालिका नौ पिन्थलीमा माथिबाट लेदो सहितको पहिरो खस्ता वृद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लेदो सहितको पहिरोका कारण रातिदेखि अवृद्ध भएको सड़कमा पहिरो तथा लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो।
1: धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क भाँसिएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँतर्फ खाद्यान्न बोकेर हिँडेका मालवाहक गाड़ी र यात्रुवाहक बस अल्पत्र परेका छन्। राजमार्ग अवरूद्ध हुँदा चालक तथा सहचालकहरू भरतपुरको केन्द्रीय बस पार्क अगाडिको मुख्य सड़कमै खाना पकाएर बस्न र रात बिताउन बाध्य भएका छन्। बड़ा दशैं नजिकै गएता चामल लगायत अत्यावश्यक खाद्य सामग्री बोकेका गाड़ी लामो समयदेखि रोकिएका छन्। भरतपुरको मुख्य सड़कमा मालवाहक गाड़ीको लामो लश्कर लागेको छ। हिजो रातिदेखि रोकिएका चालक विशाल राजपूतका अनुसार सड़क अवरूद्ध हुँदा खाद्यान्न समयमै गन्तव्यमा पुर्याउन समस्या भएको छ।
0: बाढ़ी पहिरोले क्षति पुर्याएको बेसी शहर चामे सड़कका संरचना पक्की सड़क तथा पुल निर्माणका लागि एक अर्ब आवश्यक पर्ने भएको छ। बेसी शहरबाट चामेसम्मको सड़कको समग्र स्तरोन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्री बेसी शहर चामे सड़क आयोजनाले दुवै कामका लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुविदेले बताउनुभयो। उहाँका अनुसार असोज 8 देखि 11 गतेसम्म परेको अवेर वर्षासँगै आएको बाढ़ी पहिरो ले 65 किलोमिटर लामो बेसीसार चामे सड़कका 35 भन्दा बढ़ी स्थानमा क्षति पुर्याएको थियो। तीमध्ये 6 स्थानमा सड़कको ट्र्याक क्षतिग्रस्त भएको थियो। रामबजार, नासो गाउँपालिका 3 को खोत्रो तथा मनाङको कोतो लगायत स्थानमा बढ़ी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो। बाढ़ी पहिरोका कारण 6 दिनसम्म सड़क अवरूद्ध भएको थियो। सड़क खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नु परेको थियो। बाढ़ी पहिरोबाट क्षतिग्रस्त स्थानमा सड़क सुधार गरी पक्की सड़क निर्माण तथा बगाएका काठे पुलको स्थानमा पक्की पुल बनाउन 1 अर्ब आवश्यक पर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो।
1: अस्ट्रेलियाको औपचारिक भ्रमण पूरा गरी परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फर्किनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै मन्त्री खनालले नेपालमा गएको विनाशकारी बाढ़ीपछिको पुननिर्माणका लागि अस्ट्रेलियाले थप 1,50,00,000 अस्ट्रेलियन डलर कुल 2,60,00,000 अनुदान दिने घोषणा गरेको बताउनुभयो। भ्रमणका क्रममा मन्त्री खनालले भुटेकोशीको बाढ़ीलाई हिमाली सुनामीको संज्ञा दिँदै जलवायु न्यायको मुद्दा उठाउनुका साथै अस्ट्रेलियामा नेपाली विद्यार्थीका लागि भिसा प्रक्रिया सहज बनाउन र सीधा हवाई सम्पर्क विस्तार गर्नेबारे महत्वपूर्ण छलफल गर्नुभएको छ।
0: गगन थापालाई सानेपा स्थित कांग्रेसको केन्द्रीय कार्यालयमा आज भव्य स्वागत गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सानेपा पुग्नुभएका थापालाई पार्टीका कार्यकर्ता तथा समर्थकहरूले स्वागत गरेका हुन्। उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति गगन थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
2: नेपाली कांग्रेसमा सभापति नयाँ आयो, आउनु साथ आफै सबै कुरा बदलियो, यो भ्रम हामीलाई होइन। नेपाली कांग्रेस बदल्नका निम्ति हामीले हाम्रो संस्कार बदल्नुपर्नेछ, हाम्रो सोच्ने तरिका बदल्नुपर्नेछ, संगठन गर्ने तरिका बदल्नुपर्नेछ, हाम्रो निर्णय गर्ने तरिका बदल्नुपर्नेछ, जिम्मेवारी लिने तरिका बदल्नुपर्नेछ र जवाफदेहिता लिने तरिकालाई पनि हामीले बदल्नुपर्नेछ। तिनै कुरा बदल्छौं भनेर एउटा संकल्प हामीले शुरू गरेका थियौं। त्यही कुरालाई अगाडि बढ़ाउनका निम्ति साथीहरूले हाम्रो संकल्पलाई अनुमोदन गर्नुभएको मात्रै हो। हामी निरन्तर रूपमा यो यात्रामा अगाडि बढ़नेछौं। तर यो यात्रा अगाडि बढ्दै गर्दा हामी सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेछ। यो महाधिवेशनको प्रक्रियामा हामीले प्रतिस्पर्धा गर्यौं, पार्टीको विधानले हामीलाई त्यही कुरा हरायो, हामीले त्यही नै कुरा गर्यौं। हामी यसमा कोही जित्छौं कोही हार्छौं, तर यो कुनै जय र पराजय भनेको जित्नेले सबै कुरा पाए हार्नेले सबै कुरा गयो भनेको जस्तो होइन। यो अधिवेशनको मतगणना सकिने कुरा सँगसँगै जय र पराजयको कुरा सकिनुपर्छ, किनकि अब यो हामी सबैले जित्ने हो। त्यो जित्ने के जित्ने हो भने अब हामीले नागरिकको विश्वास जित्ने हो। नागरिकको विश्वास जित्ने एउटा महाअभियान नेपाली कांग्रेस पार्टीले यो अधिवेशनको सम्पन्न गर्ने कुरासँगै, मतगणना सम्पन्न गर्ने कुरासँगै अगाडि बढ़ाउनु पर्नेछ।
0: आफूले प्राप्त गरेको नेतृत्व र जिम्मेवारीलाई केवल अधिकारका रूपमा नभई उच्च जवाबदेहिताका रूपमा लिएको सभापति थापाले स्पष्ट पार्नुभयो। सभापति थापाले आफूहरू इतिहासको ब्याज खान नआएको भनेर युवामा जाने बताउनु भएको छ। उहाँले कांग्रेसप्रति किसान उद्यमी र विदेशीका युवाले पनि आश गर्ने पार्टीका रूपमा विकसित गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले एक सातामा केन्द्रीय कार्य समितिको बैठक बसेर कार्ययोजना बनाउने सुनाउनु भएको छ।
2: केही साथीहरू पार्टीको अधिवेशनको प्रक्रिया नै सहभागी हुनुभएको छैन, ती साथीहरूलाई पनि जोड्ने प्रयास हाम्रो अनिवार्य रूपमा रहनेछ। तर यो सबै कुरो अन्तर्गत के का निम्ति हो भने हामीले नागरिकहरूसँग टुटेको विश्वासलाई हामीले फेरि जोड्नुपर्नेछ। र नागरिकहरूसँग टुटेको विश्वास जोड्नका निम्ति मैले अघि पनि भने हामीले काम गर्ने तरिकालाई बदल्नुपर्नेछ। त्यो काम गर्ने तरिका बदल्ने भनेको के हो, त्यसलाई केले मार्ग निर्देशित गर्छ, त्यसलाई गाइड गर्ने कुरा के हो? भर्खर मात्र अधिवेशनबाट हामीले हाम्रा प्रतिवेदनहरू पारित गरेका छौं। ती प्रतिवेदनहरू केवल पढ्नका लागि होइनन् वा ती घरमा लगेर दराजमा लगेर सम्काउनका निम्ति होइनन्, ती हाम्रा निम्ति गाइडिङ डकुमेन्ट हुन्। अधिवेशनमा साथीहरूले व्यक्त गर्नुभएको विचार र हामीले साथीहरूलाई थप एक साताको समय भनेका छौं, त्यो एक साताभित्र साथीले व्यक्त गर्ने विचारहरूलाई लिएर हामीहरू पार्टीको केन्द्रीय समितिको पहिलो बैठकमा आउँछौं। बैठकमा हामी बडो सघन ढंगले यसमा छलफल गर्छौं, विचार विमर्श गर्छौं र त्यसबाट हामी हाम्रो कार्ययोजना बनाउँछौं।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। अपरान्हदेखि ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा तीन ठाउँमा मतगणना एकसाथ गर्न लागि कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभएको छ।
0: सर्वोच्च अदालतले ब्याङ्क खाता खोल्न तथा अद्यावधि गर्न राष्ट्रिय परिचय पत्रलाई अनिवार्य र एकमात्र आधार नबनाउन नेपाल राष्ट्र ब्याङ्कका नाममा आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासले राष्ट्रिय परिचय पत्र प्राप्त नभएसम्म नागरिकताको प्रमाण पत्र लगायत अन्य कागजातका आधारमा पनि ब्याङ्किङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क खाता खोल्न र खाता अद्यावधि गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यस विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले राष्ट्र ब्याङ्कको एकीकृत निर्देशन 2082 राष्ट्रिय परिचय पत्र र त्यसको नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाएको व्यवस्था बदर हुने ठहर गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिस वासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन। My name is

0: दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र तीन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।

धामको हे कहिले पुछु राम्रोसित कहिले पुछु माग सत्यतालाई चढाइदिन्छु आफ्नो आफ्नो भाग हे भैया।

0: रामचन्द्र भगवानको
1: जय,
0: हो श्री जानकी मैयाको
1: जय,
0: सम्पूर्ण मानव चेलाको
1: जय,
0: जय हो श्री राधे राधे।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
3: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस् म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो
1: आलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
4: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
1: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्याल ढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा सोरो
4: टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
1: लामखुट्टेको टोकाइबाट कसरी बच्ने झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले

0: उपाय गर्ने।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै बसिङ स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98450-82997,
4: 98550-10997।
0: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी वर्षातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्रै ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झोल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
5: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पाठ एप्लिकेशन,
6: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव। रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: चाहिनो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो

0: भएका छन्। जटसुन्दर चुनावी नारा जस्ता लाग्ने यी विधेयक प्रतिनिधि सभामा दर्ता भएका छन्। केही नियमावली संशोधन वा कानूनी मसौदाका चरणमा छन्। 2079 साल वैशाख 30 गते स्थानीय तहको चुनाव भएको थियो। उक्त चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। यही बेला सरकार पनि धमाधम जनताले सोध्न सक्ने सम्भावित प्रश्नको जवाफ दिने र नागरिकमा विश्वास आर्जन गर्ने गरी विधेयक ल्याइरहेको हो। सरकारले भवन ऐन संशोधन विधेयक मार्फत आर्थिक रूपमा विपन्न परिवारलाई पहिलो घर बनाउन सहयोग गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार अति विपन्न परिवारले घर निर्माणका लागि संघीय र प्रदेश सरकारबाट गरी कम्तीमा 75,000 रूपियाँ अनुदान पाउन सक्नेछन्। संघीय सरकारले 50,000 र प्रदेश सरकारले कम्तीमा 25,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस विषयमा राष्ट्रपति प्रवक्ता जगदीश खरेलको भनाई छ, चुनावको प्रक्रिया आफ्नो हिसाबले जान्छ, कानून निर्माणको आफ्नै प्रक्रिया छ, यी दुवै काम आफ्नै ढंगले हुन्छन्। सरकारी विधेयकमा चुनावी कार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि शीर्षकमा खबर छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी र पोलिट ब्यूरो सदस्य चयनका लागि एकतर्फी रूपमा नाम प्रस्ताव गर्न खोजेपछि पार्टीभित्र असन्तुष्टि तुलिएको छ। वरिष्ठ नेता विद्यादेवी भण्डारी सहित उपाध्यक्ष उपमहासचिव सचिव तथा स्थायी कमिटिका नेताहरूले निश्चित मापदण्ड सहमति र संगठनात्मक सन्तुलनका आधारमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अडान राखेपछि कमिटी गठन प्रक्रिया अन्यलमा परेको हो। बिहिबारदेखि तीन दिनसम्म चलेको पार्टी स्थायी कमिटिको पहिलो बैठकले राष्ट्र भेला आयोजना गर्ने, ओडा तथा पालिका तहका अधिवेशन गर्ने र केन्द्रीय कमिटिमा सदस्य मनोनयन गर्ने लगायतका निर्णय गरेको छ। तर स्थायी कमिटि र पोलिट ब्यूरो गठन गर्दा नयाँ तथा पुराना नेताबीच सन्तुलन मिलाउने, युवालाई प्राथमिकता दिने र छुटेका भूगोल तथा समुदायलाई समेट्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ। ओलीले नाम प्रस्ताव गर्न खोजेपछि नेताहरूको आपत्ति, विचार र मापदण्डले चाल्नुपर्नेमा विद्या भण्डारीको जोड़, 40 वर्ष मुनिका युवालाई प्राथमिकता दिन योगेश भट्टराईको सुझाव, केन्द्रीय कमिटिमा 13 मनोनित रिक्त जिल्लामा अध्यक्ष जिल्ला तहबाटै अध्यक्ष तोक्ने निर्णय, मंगिर पहिलो साता राष्ट्रिय भेला लगायतका निर्णय हिजो भएका छन्। ओलीको सूचीमा एमाले नेताहरूको तीव्र असन्तुष्टि चुलिएको छ।
0: शनिबार बिहानैदेखि भारतको नयाँ दिल्लीमा 35,000 सुरक्षाकर्मी परिचालन गरियो। कक्रोच जनता पार्टी सीजेपीले गरेको आन्दोलनलाई दबाउन भारत सरकारले सुरक्षाकर्मी तैनात गरेको थियो। भारतमा केही समयदेखि कक्रोच जनता पार्टीको अगुवाईमा चलिरहेको विद्रोहले दिल्ली अशान्त बनेको छ। एकातिर नयाँ युवाहरूको विद्रोह फैलिरहेको छ भने अर्कोतिर विपक्षी दलहरूले सरकार विरूद्ध अभियान चलाएका छन्। बढ़दो असन्तुष्टिले दिल्ली अशान्त शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।